0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 24 गते बुधबार, ईस्वी सम्वत जुलाई 8 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको अष्टमी तिथि बिहानमा 7:30 त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा रेवती दिनमा 12:24 त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा अतिगण्ड 11:25 त्यसपछि शुक्रम योग लाग्नेछ। करणमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज उत्पात योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिन मान 34:24 अर्थात 13:52 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:16 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:01 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12:00 छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 12:40 रहेको छ। आज बुधाष्टमी व्रत गर्ने दिन रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
1: मेष राशिका व्यक्तिहरूको लागि आजको दिन सुखद र उपलब्धिमूलक रहनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले स्वास्थ्य राम्रो रहने भएकाले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ भने दाम्पत्य जीवनमा समझदारी कायम हुनेछ। आर्थिक अवस्था बलियो बन्ने संकेत पनि रहेको छ। व्यापार व्यवसायमा राम्रो आमदानी हुनेछ भने लामो दूरीको यात्रा पनि हुन सक्नेछ, जसले गर्दा तपाईँको मनलाई ताजगी दिनेछ। विलासी सामान र आकर्षण व्यवहारका कारण अरूको ध्यान आफूतिर तपाईँ खिच्न सफल हुनुहुनेछ। परिवारभित्र सहयोगको वातावरण बन्ने भएकाले मनमा सन्तुष्टि र आत्मविश्वास बढ्नेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिको लागि आज केही चुनौतीपूर्ण दिन रहनेछ। साना काममा अल्झिँदा महत्वपूर्ण जिम्मेवारी अधुरै रहन सक्छन्, त्यसैले समय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ। मिथुन राशिको चन्द्रमाको प्रभावले यात्रा गर्दा अथवा सवारी साधन प्रयोग गर्दा निकै सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा दूरी बढ्ने सम्भावना भएकाले धैर्यता र समझदारी आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी आउन सक्ने भएकाले आराम र खानपानमा ध्यान दिँदा राम्रो हुनेछ। कामको क्षेत्रमा भने जिम्मेवारी बढ्नेछ। तपाईँले धैर्यपूर्वक त्यसलाई सम्हाल्ने क्षमता देखाउन पाउनुहुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिको लागि आजको दिन गतिशील र सकारात्मक रहने देखिएको छ। आफ्नै राशिको चन्द्रमाको प्रभावले अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुने भएकाले तपाईँको मन प्रसन्न रहनेछ। दाजुभाइ अथवा अग्रजको सुझावलाई आत्मसात गर्दा सफलता प्राप्त गर्न सहज हुनेछ। नयाँ कामको शुरूआतबाट आमदानीका नयाँ स्रोत खुल्ने सम्भावना पनि रहेको छ। व्यवसाय अथवा आर्थिक गतिविधिमा राम्रो अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग राम्रो सहकार्य हुने भएकाले काम सहज रूपमा अघि बढ्ने देखिएको छ। आत्मविश्वास अथवा सकारात्मक सोचले आजको दिनलाई थप सफल बनाउनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आजको समय मिश्रित रहने देखिएको छ। स्वास्थ्यमा कमजोरी आउन सक्ने भएकाले शरीरको विशेष ख्याल गर्न आवश्यक छ। मिथुन राशिको चन्द्रमाको प्रभावले विवादित विषय अथवा अनावश्यक बहसबाट टाढा रहँदा राम्रो हुनेछ, बुद्धिमानी हुनेछ। आर्थिक क्षेत्रमा अपेक्षा अनुसार आमदानी नहुँदा केही तनाव बढ्नेछ। पढाइ अथवा बौद्धिक काममा मन केन्द्रित गर्न कठिनाई हुनेछ। यद्यपि परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। कामकाजमा आएका चुनौतीलाई धैर्यपूर्वक सामना गर्नुभयो भने बिस्तारै परिस्थिति सुधार हुँदै जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन निकै शुभ र सफलतामूलक रहेको छ। मिथुन राशिको चन्द्रमाको प्रभावले व्यापार व्यवसायमा राम्रो अवसर प्राप्त हुनेछ र आर्थिक अवस्था पनि मजबुत बन्नेछ। आफन्त तथा सन्तानबाट विशेष सहयोग प्राप्त हुने सम्भावना देखिन्छ। बौद्धिक क्षमता र नयाँ सोचका कारण समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा सफलता र आत्मीयता बढ्दै जानेछ। पढाइ अथवा कामको सिलसिलामा यात्रा गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। बिहानको समयमा सवारी प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक हुनेछ। परिवारसँगको खुला संवादले सम्बन्ध अझ राम्रो हुने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज समय निकै शुभ रहनेछ। विगतमा गरेको मेहनतको राम्रो प्रतिफल प्राप्त हुने सम्भावना रहेको छ। व्यापार व्यवसायमा प्रगति हुनेछ र रोकिएका कामहरू पूरा हुनेछन्। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि थपिन सक्नेछ। आर्थिक आमदानी बढ्ने भएकाले मनमा उत्साह जाग्नेछ। परिवारका आवश्यकताहरू सहज रूपमा पूरा गर्न सकिनेछ। नयाँ अवसरहरूलाई सही रूपमा उपयोग गर्न सक्नुभयो भने भविष्यका लागि राम्रो र बलियो आधार तयार हुनेछ। परिवारमा आपसी समझदारी र प्रेम बढ्ने संकेत रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज समय केही कठिन हुनेछ। साना व्यवहार र सामान्य समस्यामा अल्झिँदा महत्वपूर्ण योजना अधुरै रहन सक्छन्। आत्मविश्वासको कमीले गर्दा केही अवसर गुम्न सक्ने सम्भावना पनि रहेको छ। मेहनत गरे पनि त्यसको प्रतिफल अरूले लिन खोज्दैछन्, त्यसैले सतर्क रहन आवश्यक छ। यद्यपि तपाईँको सन्तुलित सोच र व्यवहारका कारण जटिल परिस्थिति पनि सहज रूपमा अघि बढ्न सक्नेछ, सम्हाल्न सकिनेछ। घर परिवारभित्र समझदारी बढ्नेछ र प्रियजनको साथले मानसिक शान्ति मिल्ने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिका लागि आजको दिन केही उतार चढाव पूर्ण रहने देखिएको छ। चन्द्रमा मिथुन राशिमा रहँदा काममा अनावश्यक हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्, त्यसैले आफ्ना योजना गोप्य राख्नु राम्रो हुनेछ। बोलीको गलत अर्थ लाग्ने भएकाले बोल्दा सावधानी अपनाउन आवश्यक छ। तथापि आत्मविश्वासका साथमा अघि बढ्दा चुनौतीपूर्ण काममा पनि सफलता मिल्ने देखिएको छ। नेतृत्व गर्ने अवसर प्राप्त हुँदा तपाईँको क्षमताको अरूले खुलेर प्रशंसा गर्नेछन्। परिवारका सदस्यको साथ र सहयोगले मनोबल बलियो बन्नेछ भने घरको वातावरण सकारात्मक रहनेछ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूले आजको दिनमा केही सावधानी अपनाउनु पर्ने देखिएको छ। चन्द्रमा मिथुन राशिमा रहँदा स्वास्थ्यमा अचानक समस्या आउन सक्ने भएकाले लापरवाही नगर्नुहोला, ध्यान दिनुहोला। चोटपटक अथवा विवाद पर्ने सम्भावना पनि भएकाले व्यवहारमा समयबद्ध अपनाउन आवश्यक छ। अरूका विषयमा धेरै चासो नदिनुहोला, अनावश्यक झमेलामा पर्न सक्नुहुनेछ। काममा अवसर आए पनि तत्काल ठूलो उपलब्धि नदेखिन सक्छ। यद्यपि नयाँ अनुभव प्राप्त गर्ने अवसर पनि मिल्नेछ। परिवारसँग समय बिताउँदा तपाईँको मन हलुका हुनेछ र आर्थिक व्यवस्थापनमा ध्यान दिँदा भविष्य सहज रूपमा अघि बढ्ने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्ने भएकाले आराम र सावधानी अपनाउन आवश्यक छ। जोखिमपूर्ण कामको जिम्मेवारी आउन सक्ने भएकाले निर्णय गर्दा सोच विचार गर्न आवश्यक छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्ने सम्भावना पनि रहेको छ, त्यसैले आफ्नो अधिकार र कामप्रति सजग हुन आवश्यक छ। यद्यपि जिम्मेवारी प्रति गम्भीर भएर काम गर्नु भएमा राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिबाट सकारात्मक सुझाव प्राप्त हुनेछ। घर परिवारभित्र सहयोग र सद्भाव कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिले व्यक्तिहरूको लागि आज दिन शुभ र रमाइलो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ, मनमा उत्साह छाउनेछ। प्रियजनसँगको भेटघाट तथा मनोरञ्जनात्मक गतिविधिले दिन खुशीमय बन्नेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले प्रेम र मित्रताको बन्धन अझ पसिलो हुनेछ। नयाँ काम शुरू गर्ने प्रेरणा पनि मिल्नेछ। आमदानी बढाउने अवसर पनि प्राप्त हुनेछ। व्यवसायको सिलसिलामा यात्रा गर्ने सम्भावना पनि रहेको छ। साथीभाइको सहयोगले काम सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग बिताएको समयले मानसिक सन्तुलन र आत्मीयता बढाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन मध्यम फलदायी रहनेछ। चन्द्रमा मिथुन राशिमा रहँदा सोचे जस्तो योजना पूरा गर्न केही कठिनाई हुनेछ। अरूको कुरामा धेरै विश्वास गर्दा आफ्नै काममा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ। सेवामूलक अथवा सामाजिक कामबाट लाभ प्राप्त हुने देखिन्छ। प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुने योग पनि रहेको छ। मेहनत र धैर्यताका साथ अघि बढ्नु भएमा दिगो फाइदा हुने काम शुरू गर्न सक्नुहुनेछ। परिवारसँगको सम्बन्ध अझ सुमधुर हुने र घरको वातावरण सकारात्मक बढ्ने देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइट विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्, त्यसैले पश्चिममा अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तर दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पाता परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभारी बेला बिहानमा 5:10 6:55 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कार्यहरू गर्दा राम्रो हुनेछ। बिहानमा 6:55 8:39 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्दा छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:39 10:23 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहारमा 10:23 बजेदेखि मध्याहमा 12:07 बजेसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ क्याम्पको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:07 बजेदेखि दिनमा 1:51 बजेसम्म रोग बेला रहनेछ। दिनमा 1:51 बजेदेखि 3:35 बजेसम्म उद्योग बेला रहनेछ। दिनमा 3:35 बजेदेखि 5:19 बजेसम्म चर बेला रहनेछ भने दिनमा 5:19 बजेदेखि साँझमा 7:03 बजेसम्मको समयमा फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको राशितर्फ लागौं। साँझमा 7:03 बजेदेखि 8:19 बजेसम्म अमृत बेला रहनेछ। साँझमा 8:19 बजेदेखि राति 9:35 बजेसम्म काल बेला रहनेछ। राति 9:35 बजेदेखि 10:51 बजेसम्म शुभ बेला रहनेछ। राति 10:51 बजेदेखि 12:07 बजेसम्म रोग बेला रहनेछ। राति 12:07 बजेदेखि 1:23 बजेसम्म उद्योग बेला रहनेछ। राति 1:23 बजेदेखि 2:39 बजेसम्म चर बेला रहनेछ। राति 2:39 बजेदेखि 3:55 बजेसम्म लाभ बेला रहनेछ भने राति 3:55 बजेदेखि भोलि बिहानमा 5:11 बजेसम्मको समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ, लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका राशि सबभन्दा खराब समय मध्याहमा 12:00 बजेदेखि दिनमा 1:30 बजेसम्मको समय राहुका अर्थात सबभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460035111। सम्पर्क नम्बर फेरि एकपटक 98460035111।
4: समाचार, प्रत्येक गाउँ समाज र समुदायका समाचार।
5: अन्तर्राष्ट्रिय रूपमा आदिवासी को हुन् भन्ने 5 वटा क्राइटेरिया बनाएको।
6: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
7: भाषा, कला, साहित्य र राजनीति,
8: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
9: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ। किनभने भाषामा
10: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
4: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
11: नेपाल सरकारले कृषिलाई अलि बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
12: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नगाँसिनुपर्छ।

यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक छ बजेको छ।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता, कुलपतिमा कुसुमाकर ने उफाने। पोखरा मुगलिन सड़कको काम 80% सम्पन्न, 1.5 घण्टामै मुगलिन पुगिने। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा, 4 जिल्लामा अझै बाँकी। हरित रोजगारी र बाँदरणीय दिगोपनका लागि पोखराकमा 30 दिने स्थित विकास तालिम शिविर। प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष काण्ड कुबेट, 4 वटा विधेयक दफावार छलफलका लागि विधान समितिमा पठाउने प्रस्ताव स्वीकृत। निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा। र पुनर्गमन जीत निकाल्दै अर्जेन्टिनाको क्वार्टर फाइनलमा प्रवेश, कोलम्बिया पोलान्टी सुटमा हराउँदै स्विजरल्याण्ड 72 वर्षपछि क्वार्टर फाइनलमा। अब सुनौ पूरा समाचार। गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने नियुक्ति हुनुभएको छ। गण्डकी प्रदेश सरकारले नेउपानेलाई उपकुलपतिमा कुलपतिमा नियुक्ति गरेको हो। कुलपतिमा नियुक्ति नेउपानेले लोक साहित्यमा विद्यावारिधि गर्नुभएको छ। उहाँ पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापक समेत हुनुहुन्छ। पैयू पर्वत स्थायी घर हुनुभएका उहाँ हाल पोखरा बस्ती आउनुभएको छ। प्रतिष्ठानको उपकुलपतिमा शंकर विरही गुरूङ नियुक्ति हुनुभएको छ। स्याङ्जा घर भई पोखरा बस्ती आउनुभएका उहाँ लोकदोहोरी गायक तथा रचनाकार हुनुहुन्छ। प्रतिष्ठानको सदस्य सचिवमा भने मन कुमार श्रेष्ठ नियुक्ति हुनुभएको छ। प्रतिष्ठानका संस्थापक सदस्य सचिव श्रेष्ठलाई नै गण्डकी सरकारले पुनः सोही पदमा नियुक्ति गरेको हो। भानु आर्तनौ घर भएका श्रेष्ठ पनि हाल पोखरालाई नै कर्मथलो बनाएर बस्दै आएका छन्। प्रदेश सरकारले प्रतिष्ठानको प्राज्ञ सदस्यहरूमा राम भक्त जोजी, अनुराग अधिकारी, इन्द्रमान खत्री, प्राध्यापक डाक्टर ईश्वर चन्द्र वाग्ले, कमल पौडेल अथक, कृष्ण कुमार गुरूङ, गायत्री पराजुली, चोरेन्द्र पौडेल, टुकादेवी पौडेल, आचार्य पवित्रा घिमिरे, बाबुराम बस्ताकुटी, बालकाशी गुरूङ, भूपेन्द्र बानिया, रामजी प्रसाद पौडेल, बसन्त अधिकारी, डाक्टर वीरेन्द्र पुडासिंह, शान्ता बास्तुला, सन्जु महतो थतेन र हरिमाया श्रेष्ठलाई मनोनयन गरेको छ। पोखरा मुगलिन सड़क पश्चिम खण्ड आयोजनाको निर्माण अवधि तेस्रो पटक थपिएको छ। तनौको जामुनेदेखि कास्कीको पोखरा पृथ्वी चोक स्थित सेती पुलसम्मको 38.571 किलोमिटर सड़क स्थानान्तरित तोकिएको मिति अनुसार 16 गतेसम्ममा नसकिएपछि तेस्रो पटक म्याद थपिएको हो। 2078 साल जेठ 3 गते निर्माण सम्झौता भई 2 वर्षमा सक्ने लक्ष्य लिएको यस सड़क खण्ड विविध कारणले समयमै नसकिएपछि यस अघि 2 पटक 1 वर्ष निर्माण अवधि थपिएको थियो। तर दोस्रो पटकको म्याद सकिँदा पनि निर्माण सम्पन्न नभएपछि तेस्रो पटक निर्माण अवधि 5 महिना थपेर 2083 साल मंगिर 10 गतेसम्म लम्ब्याइएको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो। प्री मनसूनको प्रभाव, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका कारणले निर्माण कार्य प्रभावित भई निर्माण कार्यमा ढिलाइ भएकाले म्याद थप गरिएको उहाँले प्रस्ताउनुभयो। थपिएको म्यादभित्र निर्माण सम्पन्न गर्नुपर्ने अहिले काम भइरहेको छ, उहाँले भन्नुभयो। यस खण्डमा अब लेखनाथ स्थित पोखरा विश्वविद्यालय अगाडिको क्षेत्रमा 350 मिटर मात्र पिच हुन बाँकी छ। त्यस क्षेत्रमा रेनफोर्स स्वाइल वाल निर्माण कार्य भइरहेकाले पिच निर्माण हुन बाँकी रहेको उहाँले बताउनुभयो। त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको 29 वटा विद्युतीय पुल नहटाउँदा त्यस क्षेत्रमा पनि निर्माण कार्य प्रभावित भएको छ, उहाँले भन्नुभयो। अन्य सबै क्षेत्रमा साइट क्लियर भइसके पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका पोल हटाउन ढिलाइ हुँदा त्यसको असर सड़क निर्माणमा परेको छ। पोल हट्ने बित्तिकै त्यहाँको काम पनि सकिन्छ। विमानस्थलको बोर्ड बैठक बस्नमा ढिलाइ भएकाले पोल सार्न ढिलाइ भएको र त्यसको असर बाँड्ने निर्माणमा परेको उनीहरूको भनाइ छ। यस पश्चिम खण्डको भौतिक प्रगति 82.27% तथा वित्तीय प्रगति 72.17% पुगेको आयोजना प्रमुख कुवारले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म 38.36 किलोमिटरमा प्रथम तहको 4 लेन सड़क कालपत्र भएको छ भने 37.28 किलोमिटर सड़कमा दोस्रो तहको कालपत्र भएको छ। त्यस्तै यस खण्डमा 36.39 किलोमिटर सड़कमा सर्भिस लेन निर्माण गर्नुपर्नेमा
23 दशमलव 5 8 किलोमिटर मात्रै सर्भिस लेन निर्माण भएको छ। चालू आर्थिक वर्षमा मात्र यस खण्डमा 12.35 किलोमिटरमा चार लेनमा कालोपत्रे 24.70 किलोमिटरमा दुई लेनमा प्रथम तहको कालोपत्रे काम सम्पन्न भएको छ। त्यस्तै 37.28 किलोमिटर चार लेनमा सड़क कालोपत्रे गरिएको उहाँले बताउनुभयो। यस खण्डमा चालू आर्थिक वर्षमा 12 पुल निर्माण गर्ने लक्ष्य लिएकोमा 12 पुल 105 कलबर्ट बनाउने लक्ष्य दिएकोमा सबै कलबर्ट निर्माण सम्पन्न गरिएको छ भने 60.14 किलोमिटर नाली निर्माण गर्ने लक्ष्य लिएकोमा 60.14 किलोमिटर नाली निर्माण सम्पन्न भएको छ। यसै गरी यस खण्डमा 17.05 किलोमिटरमा रोड सेफ्टी बियरिङ डब्ल्यू बीम निर्माण गर्ने लक्ष्य लिएकोमा 17 किलोमिटर मात्रै डब्ल्यू बीम निर्माण सम्पन्न भएको आयोजना प्रमुख कुवरले जानकारी दिनुभयो। यस खण्डमा हाल सर्भिस लेनको काम भइरहेको छ भने सेती पुलको निर्माण कार्य जारी छ। सड़क निर्माण कार्य अन्तर्गत पोखरा विश्वविद्यालय अगाडिको भागमा रेनफोर्स वाल निर्माण कार्य जारी रहेको आयोजना प्रमुख कुवरले जानकारी दिनुभयो। त्यसबाहेक विभिन्न ठाउँमा सेफ्टी बियरिङ सेफ्टी वायरिङ राख्ने काम र थर्मो प्लास्टिक पेन्ट रोड माइकिङ कार्य जारी छ। पोखरा मुगलिन सड़क खण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै आवाजातमा सहज भएको छ। पोखरा काठमाडौँ र चितवन हुँदै पूर्व जानेहरूका लागि सड़क पहुँच सहज भएपछि यात्रा सहज हुनुका साथै यात्रा अवधि पनि छोटिएको छ। सड़क निर्माण हुनु अघि 4-6 घण्टासम्म लाग्ने पोखरा मुगलिन सड़कको यात्रा अवधि छोटिएर अहिले 1.5-2 घण्टामा झरेको छ। यस्तै झन्झटिलो यात्रा पनि सहज बनेको यात्रुहरू बताउँछन्। यात्रा अवधि छोटिनुका साथै सहज पनि भएपछि सड़क मार्गबाट आवाजात गर्नुको संख्या पनि बढ़ेको छ। यससँगै पोखरा र आसपासका क्षेत्रमा पर्यटक आगमन समेत वृद्धि भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारीले बताउनुभयो। यात्रा अवधि पनि लम्बियो, यात्रा पनि सहज बन्यो। उहाँले भन्नुभयो, पहिले हवाई मार्गबाट यात्रा गर्नेहरू अहिले सड़क सहज भएपछि सड़क मार्गबाट आवाजात गर्न थालेका छन्। अर्कोतर्फ छिमेकी देश भारतबाट आउने पर्यटकको संख्या पनि सड़क पहुँचले वात्ते वृद्धि गरेको छ। सड़क निर्माण सम्पन्न भई सञ्चालनमा आएको यात्रा सहज भएको र सड़क यात्रा सुरक्षित भएको सन्देश फैलिएपछि भारतीय पर्यटकको आगमनमा सकारात्मक प्रभाव परेको उहाँले बताउनु भएको छ। देशका विभिन्न 7 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रणमा आएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आए पनि अझै 4 जिल्लामा भने नियन्त्रणमा आउन सकेको छैन। पञ्चजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रमा पक्षी पञ्चजन्य पदार्थ तथा पक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाइने गरी गस्ती परिचालन गरी अवैध रूपमा पठाइने गरिएका पक्षी नष्ट गरिएको थियो। हाल रोग नियन्त्रणमा आए पश्चात ओसार पसार खुकुलो बनाइएको विभागले जनाएको छ। विभागका प्रवक्ता उपाध्यायका अनुसार बर्ड फ्लू पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रमक रोग भएकाले रोग देखा परेको क्षेत्रमा संघ स्थानीय को समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक वाल निर्माण गरिएको छ। दक्षिण पर्वतको पैयु गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र पैयु चिल्ड्रेन पार्क निर्माण गरिएको हो। गाउँपालिका गण्डकी प्रदेश सरकार र पैयु गाउँपालिका 5 कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको रू 10 लाख, स्थानीय वडा कार्यालयका रू 4 लाख र पैयु गाउँपालिकाको रू 1 लाख गरी रू 15 लाख लगानीमा बाल उद्यान निर्माण भएको पैयु गाउँपालिका 5 का अध्यक्ष नारायण भुट्टियाले जानकारी दिनुभयो। पार्क निर्माण भएसँगै ग्रामीण क्षेत्रका रहेका बालबालिकाहरूलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने वडा अध्यक्ष भुर्तेले बताउनुभयो। भुर्तेले भन्नुभयो, गाउँका बच्चाले पनि सहर वा विदेशका बालबालिका जस्तै खेल्न, हाँस्न र मनाउन पाउनुपर्छ भन्ने अठोटका लगानी गरी पार्क निर्माण गरिएको हो। गाउँपालिकाकै एकमात्र यस पार्कले स्थानीय मात्र नभई वरपरका अन्य ठाउँ र बजार क्षेत्रका बालबालिकालाई समेत समेटेर उनीहरूलाई एकै ठाउँमा जोडिने अवसर प्रदान गर्ने विश्वास लिएको छ। यसैबीच पैयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उक्त पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताउनुभयो। नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै उद्घाटन गरी बालबालिकाका लागि खुल्ला गरिने वडा कार्यालयले जनाएको छ। बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामग्री राखिएको छ।
रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना जीसीआरयू परियोजना अन्तर्गत पोखरामा सोमबारदेखि 30 दिने शिला तथा कटाक्षी विकास तालिम शुरू भएको छ। सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आय आर्जनमा बदल्न उद्देश्यले क्लिन अप नेपालको सहजीकरणमा प्रायोजित कार्यक्रम आयोजना गरेको हो। तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिलवालले हरित रोजगारी प्रबन्धन र वातावरणीय दिगोपनमा यस तालिकाको विशेष महत्व रहेको बताउनुभयो। उहाँले सक्रिय अर्थतन्त्रका अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा सशक्तिकरण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। परियोजनाका मिल एण्ड कम्युनिकेशन विश्लेषक राशि शशी थापाले सहभागीहरूलाई तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न र आफ्नो जीविकोपार्जनमा सुधार ल्याउँदै स्वच्छ र हरित पोखरा निर्माणमा योगदान दिन प्रोत्साहन गर्नुभयो। विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी संचालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठ तालिमको पाठ्यक्रमबारे जानकारी दिँदै 30 दिनभित्रै सहभागीहरूले पुराना कपड़ा प्रयोग गरी बजार योग्य र गुणस्तरीय सामग्री तयार पार्न सक्ने बताउनुभयो। उहाँले प्रशिक्षार्थीहरूलाई स्वरोजगार बढ़न र पोखराको हरित अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो। तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका 18 रिसाइक्लिङ तथा अपसाइक्लिङ समूहका 32 महिलाहरूको सहभागिता रहेको छ। सहभागीहरूले पुनः प्रयोग गरिएका कपड़ाबाट झोला, फूलको गुच्छा, गुडिया निर्माण गर्ने र मकैको खोस्टाबाट सजावटका फूल तथा उपहार सामग्री बनाउने सिप सिक्नेछन्। तालिम सम्पन्न भएपछि सहभागीहरूलाई आफ्नै उद्यम स्थापना गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजकका तर्फबाट सिलाई मेसिन समेत उपलब्ध गराइने बताइएको छ। परम्परागत प्रयोग र फ्याक्ने अर्थतन्त्रको सट्टा फोहोरको न्यूनीकरण र पुनः प्रयोग मार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्न लक्ष्य परियोजनाको राखिएको जानकारी आयोजकले दिएको छ।

0: पोखराबाट कर्णबहादुर गुरूङ हरेक बिहान घरबाट निस्किने बित्तिकै सड़कै भरि कुकुरको दिशा देखेर हैरान छन्। यसबाट ओडै भरि दुर्गन्ध फैलिएको उनको तर्क छ। मन्दिर गुम्बामा कुकुर डराएर लैजाने अनि जथाभावी दिशा पिसाब गराउने गरिएको छ। हामी हिँड्ने मान्छेलाई एकदमै समस्या भएको छ, उनले गुनासो गरे। यस्ता काममा प्रतिबन्ध लगाउनुपर्छ। जयटोल विकास संस्थाकी अध्यक्ष सरस्वती अधिकारी पनि कुकुरले दिएको हैरानीले आजित छिन्। उनले पनि जथाभावी दिशा गराउने कुकुरका धनीलाई कार्यवाहीको माग गरिन्। कुकुर पाल्ने नै भए घरभित्र वा आफ्नै कम्पाउण्डभित्र राखेर पाल्नुपर्छ। बाहिर सड़कमा डुलाउँदा डोरीले बाँधेर मात्र हिँडाउनु पर्छ। उहाँ भन्नुहुन्छ, अर्काको घरको दैलो र सार्वजनिक सड़कमा दिशा पिसाब गराउन पाइँदैन। वडा कार्यालयले यस्तालाई कार्यवाही गरोस्। फूलबारी स्थित शान्तिपथ टोल विकास संस्थाका सचिव अनुराग अधिकारीले सड़कमा जथाभावी कुकुरलाई शौच गराउँदा टोल र ओडै दुर्गन्धित भएकोमा ओडाको ध्यानकर्षण गराउनुभयो। घरपालुवा जन्तु कुकुर शौच गर्न आफै शौचालय जान सक्दैन, तर हामी मानव भएर पनि आफ्नो नैतिकता भुलेर किन कुकुरलाई सड़कमा खुल्ला शौच गराइरहेका छौं? उहाँले भन्नुभयो, बाटोमा खुल्ला दिशा पिसाब गराउने कार्य बन्द गरिनुपर्छ। यसका लागि वडा कार्यालयले कड़ा नियम ल्याउन आवश्यक छ। खुल्ला शौचले वडाको सौन्दर्य बिगार्नुका साथै वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनीहरूको गुनासो छ। अहिले पोखराका सबै वडाहरूमा यस्तो समस्या छ। वडा र महानगरले गर्ने हरेक जसो सार्वजनिक सुनाईमा कुकुरलाई खुल्ला शौच रोक्नुपर्ने आवाज उठ्छ, तर कार्यान्वयन छैन। वडा अध्यक्ष सन्तोष पास्तोलाले नागरिक नै यसबाको जिम्मेवार भएकाले वडाबाट नियम बनाउँदैमा समाधान नहुने बताउनुहुन्छ। कुकुर पाल्ने भनेको पक्कै पनि आर्थिक हैसियत बलियो भएकाहरूले नै हो। जसलाई पाल्न महिनाकै 10-15 हजार रुपियाँ खर्च भइरहेको हुन्छ। उहाँ भन्नुहुन्छ, कुकुर बाहिर डुलाउँदा लैजाउँदा मालिक आफैले हातमा ग्लोभ्स लगाउने र एउटा सफा ब्याग बोकेर दिशा सोहोर्ने बानीको शुरूआत गर्नुपर्छ। यो संस्कार हामी आफैबाट शुरू गर्नुपर्छ। टोलबाट समस्या समाधान नभए वडाले कार्यवाहीको दायरामा ल्याउने र त्यसका लागि प्रमाण सहितको सूचना वडामा बुझाउन उहाँले आग्रह दिनुभयो। अहिले पोखरा महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्न डग होस्टेल अवधारणा अघि सारेको छ। सामुदायिक कुकुर सोही होस्टेलमा राख्ने गरी वडाले समन्वय गर्ने वडा अध्यक्ष वास्तुलाले बताउनुभयो। आर्थिक वर्ष 82-83 को सार्वजनिक सुनाईमा सहभागीले वडामा सीसी क्यामेरा जडान गरिदिए, चोरका घटना कमी हुने सुझाव दिए, संवेदनशीलता हेरेर ठाउँ ठाउँमा सीसी क्यामेरा राख्नुपर्ने, पत्रकार समेत रहेका स्थानीय अगुवा सुरज श्रेष्ठ माग गरे। वडाले स्थानीयसँग समन्वय गरेर अत्यावश्यक ठाउँमा तुरन्तै सीसी क्यामेरा राख्नुपर्छ। उहाँले भन्नुभयो, यसरी क्यामेरा राख्दा सबै क्यामेराको कन्ट्रोल एउटै ठाउँ भन्दा टोल टोलको छुट्टा छुट्टी गर्न सके राम्रो हुन्छ। वडा अध्यक्ष वास्तुराले सीसीटीभी क्यामेरा जडान वडाले 5 लाख विनियोजन गरिसकेकोले वडासँग समन्वय गर्न आग्रह गर्नुभयो। सबै पैसा वडाले बिहोर्न सक्दैन, कुनै टोलले साझेदारी गर्छ भने 5 लाख रुपियाँ विनियोजन गरिएको छ। उहाँले भन्नुभयो, जो 50% बिहोर्ने गरी वडामा आउँछ त्यसैले त्यो रकम पाउँछ, नपुगे हामी थप्न पनि तयार छौं। उहाँले भन्नुभएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
2: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबनाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924।
5: प्लस टू त सकाएँ, अब ब्याचलरमा के पढ्ने होला? पढेर मात्र नि नहुने, जब पनि त पाउनु पर्यो।
6: सुन, संसारभरि होटल म्यानेजमेन्टको राम्रो स्कोप छ, आई मिन होटल म्यानेजमेन्ट पढ नेपालमा वा बाहिर जहाँ पनि जब पाउन सक्छ।
7: विदेशमा क्रेडिट ट्रान्सफरको व्यवस्था भएको 5-स्टार होटलमा इन्डस्ट्रियल ट्रेनिङ गराइने नेपालकै सबैभन्दा पहिलो र पुरानो कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौँमा ब्याचलर इन होटल म्यानेजमेन्ट, ब्याचलर इन इन्टेरियर डिजाइन, ब्याचलर इन हस्पिटालिटी एन्ड क्याटरिङ म्यानेजमेन्ट, ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसनका साथै ब्याचलर इन इन्जिनियरिङ इन सिभिल र ब्याचलर इन आर्किटेक्चरमा नयाँ भर्ना खुल्यो कान्तिपुर इन्टरनेशनल कलेज, बुद्धनगर काठमाडौँ। फोन नम्बर 01478056401478390।
4: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर।
8: आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
9: के हेरेर टोलाए कि अहो, कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
10: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
9: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
11: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
10: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98-052-21-50, 98-251-27-014।
8: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
12: कुकुरको भ्याक्सिनेसन,
8: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: फोन नम्बर 0165651 सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

एक किसिमको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री वीरेन्द्र शाहसँग एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री शाहले विदेशी प्रतिनिधिसँग एक्लै भेट गरेको यो नै पहिलो पटक हो। प्रधानमन्त्री शाह मन्त्री परिषदको कार्यालयमा हिजो भएको यो भेटवार्तामा नेपालमा सुशासन प्रवर्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस्त अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबार मात्र अर्थतन्त्री डाक्टर सोनी वाग्लेसँग पनि भेटवार्ता गर्नुभएको थियो। सोमबार नेपाल सरकार एडीबी बीच करिब रू 25 अर्ब अर्थात 16 करोड़ 50 लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो। राष्ट्रिय सभाले 4 वटा विधेयक दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 वटा विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको हो। हिजोको बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुभयो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ विवरण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि समितिमा प्रस्ताव पठाउन गर्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले सहकारी पहिलो विधेयक 2083 दफावार छलफलका लागि समितिमा प्रस्ताव गर्नुभयो। स्वास्थ्य खाद्य स्वच्छता मन्त्री श्री ईसा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल अनिलाई संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभएको छ। काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अभियोग पत्र नल्याएको भन्दै नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका तर मुद्दा नचलेका हाई प्रोफाइल व्यक्तिहरूलाई बयान वा पक्षपत्रका लागि बोलाउन नसकिएको स्पष्ट पारेको छ। नक्कली शरणार्थी प्रकरणको मुद्दाको अन्तिम सुनाएका बेलामा केही जाहेरवालाका कानूनी व्यवसायहरूले नक्कली शरणार्थी प्रकरणमा मुछिएका तर मुद्दा नचलाएका केही व्यक्तिहरूलाई बयानका लागि बोलाउन माग गरेका थिए। नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रूपमा संलग्न भएको आरोपमा कानूनी व्यवसायहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हाल अख्तियार प्रमुख रहेका तत्कालीन गृह सचिव प्रेम कुमार राई, पूर्व मन्त्री डाक्टर आरजू देउवालाई अदालतमा झिकाउन माग गरेको छ। उनीहरूले कांग्रेस नेता मञ्ज खाड, पूर्व मन्त्री रामबहादुर थापा बादल, नैन कला थापा, राजेश बच्चाले, अजय क्रान्ति साक्य र विद्या सुन्दर साक्यलाई अदालतमा उपस्थित गराई उनीहरूको पक्षपत्र गराउन माग गरेको थियो। जिल्ला अदालतमा मुद्दा पेश गर्दा नै प्रहरीले बयान पोलमा पनि खुलाएका व्यक्तिहरूको हकमा अनुसन्धान जारी रहेको भनी उल्लेख गरेको थियो। प्रहरीले उनीहरूको कसुर खुलेको बेला अर्को पौराको मुद्दा चल्ने भनेको थियो, तर प्रहरीले पूरक अभियोग दर्ता गरेर साधारण अधिकार क्षेत्र भएको जिल्ला अदालतले सर्वोच्च अदालतले झैं असाधारण अधिकारी जारी गरी आदेश जारी गर्न नसक्ने भन्दै न्यायाधीश खड्काले

उनीहरूलाई झिकाउन आफूले इन्कार गरेको उल्लेख गर्नुभयो। आरोप पत्रमा उल्लेख नगरेका तर पछि जाहेरवालाहरूले निवेदनमा समावेश गरेका व्यक्तिहरूलाई बयान बगपत्रमा झिकाउन नसकिने भन्दै जिल्ला अदालतले मुद्दा नचलेको अवस्थामा उनीहरूलाई झिकाउन नसकिने भनेको हो। नेपाल राष्ट्र ब्याङ्कले आउँदो आर्थिक वर्ष 83-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको छ। यस्तै मौद्रिक नीतिले आउँदो आर्थिक वर्षमा मुद्रास्फीति 5.5% सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर पौडेलले बताउनुभयो। संस्थागत ऋणको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाडीमा कर्जा सुविधा थप सहज बनाउने भएको छ। यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ। शाखा खोल्ने र बन्द गर्ने व्यवस्थालाई थप लचिलो बनाउने, डिजिटल ब्याङ्किङ सेवा विस्तार गर्ने तथा सञ्चालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा उल्लेख छ। बाह्य दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमश कम हुँदै जाने राष्ट्र ब्याङ्कको अपेक्षा छ। यस्तै मौद्रिक नीतिले शेयर बजारलाई पनि सजीकरण गरेको छ। शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र ब्याङ्कले जनाएको छ।

अब खेलकुदको समाचार एन्जो फर्नान्डोजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरूद्ध शानदार पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई 3-2 पराजित गरेको हो। नाटकीय खेलमा 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा 3 गोल फर्काएको हो। खेलको 79 मिनटमा कप्तान लियोनल मेस्सीको पासमा क्रिस्टियन रोमेरो होएडर गोल गरे। त्यसको 5 मिनट पछि मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनटमा एन्जो फर्नान्डोजले गोल गर्दै अर्जेन्टिनालाई 3-2 जित दिलाएको हुन्। त्यसअघि खेलको 15 मिनटमा इजिप्टका यासर इब्राहिमले हेडर मार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। 70 मिनटमा हाइसेम हसानका पासमा मोस्तफा जीकोले गोल गर्दै इजिप्टको अग्रता दोकोर्नाए, तर अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्ट पराजित हुन पुग्यो। अर्जेन्टिनाले अब सेमी फाइनल प्रवेशका लागि कोलम्बिया र स्विजरल्याण्डसँग खेल्ने भएको छ। अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरिएको छ। इजिप्टले 92 वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा पुगेको थियो। नकआउटमा पनि पहिलो जित समेत हात पारिसकेको छ। यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपमा लगातार 9 खेलमा गोल गर्ने खेलाड़ी बनेका छन्। उनी विश्वकपका सर्वाधिक 31 खेल्ने, सर्वाधिक 21 गोल गर्ने र सर्वाधिक 6 पटक विश्वकप खेल्ने कीर्तिमान मेसीको नाममा छन्। मेस्सी विश्वकपको इतिहासमा लगातार 6 नकआउट चरणका खेलहरूमा गोल गर्ने पहिलो खेलाड़ी बने। यस्तै मेस्सी विश्वकपमा सर्वाधिक असिस्ट 9 गर्ने कीर्तिमान बनाएका छन्। जारी विश्वकपमा 8 गोल गर्दै मेस्सी सर्वाधिक गोल गर्ने खेलाड़ीको शीर्ष स्थानमा छन्। मेस्सी एकै विश्वकपमा 2 पेनाल्टी मिस गर्ने खेलाड़ी पनि बनेका छन्। समूह चरणको खेलमा अस्ट्रेलिया विरूद्ध पेनाल्टी मिस गरेका मेस्सीले राउण्ड अफ 16 इजिप्ट विरूद्ध पनि पेनाल्टीमा भने गोल गर्न सकेनन्। यता कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्ड फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्यानाडाको बीसी प्लेस भ्यानकुवर स्टेडियममा भएको राउण्ड अफ 16 अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई 4-3 हराउँदै स्विजरल्याण्ड 72 वर्षपछि क्वार्टर फाइनलमा प्रवेश गरेको हो। निर्धारित 90 मिनट र त्यसपछिको 30 मिनटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाड़ीले पेनाल्टी मिस गर्दा स्विजरल्याण्डले क्वार्टर फाइनलमा पुग्ने अवसर पाएको हो। पेनाल्टीमा कोलम्बियाका जुआन क्विटेरो र जामिन्टन क्यामजापा र लुइस डियाजले गोल गरे। डेभिन्सन सान्जेन र कुन्चो हेन्डनाजले पेनाल्टीमा गोल गर्न असफल भए। स्विजरल्याण्डका 4 खेलाड़ीले गोल गर्दा एकजनाले गोल गर्न सकेनन्। ग्रानिट जाका, जेकी ओम्दानी, सेड्रिक इटेन र रुबेन वाकर्सले गोल गर्दा म्यानुअल आकाजीले गोल गर्न सकेनन्। सन् 1954 विश्वकपमा क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्ड त्यस यता समूह चरण र अन्तिम 16 बाहिरिँदै आएको छ। 13 पटक विश्वकप खेलिरहेको स्विजरल्याण्डले 4 पटक क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब स्विजरल्याण्डले सेमी फाइनलमा प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनासँग खेलेछ। हारसँगै कोलम्बिया विश्वकपबाट बाहिरिएको छ। स्विजरल्याण्डलाई हराएर दोस्रो पटक क्वार्टर फाइनलमा पुग्ने कोलम्बियाको सपना पूरा हुन सकेन। यो सँगै विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेलहरूको सकिसँगै अन्तिम 8 समीकरण पूरा भएको छ। उपाधि दौड़मा रहेका 8 बलिया टोलीहरूबीच अब सेमी फाइनल प्रवेशका लागि रोचक भिडन्त हुने भएको छ। पहिलो क्वार्टर फाइनल खेलमा फ्रान्स र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। यो खेल जुलाई 10 शुक्रबार राति 1:45 नेपाली समयअनुसार शुरू हुनेछ। यसै गरी दोस्रो खेलमा दुई युरोपेली पावर हाउस स्पेन र बेल्जियम आमने सामने हुनेछन्। यो खेल जुलाई 11 शनिबार राति 12:45 हुने तय भएको छ। तेस्रो क्वार्टर फाइनलमा नर्वेले इङ्ल्याण्डको सामना गरिन्छ। यो खेल जुलाई 12 आइतबार बिहान 2:45 शुरू हुनेछ। यसै गरी अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच भिडन्त हुनेछ। यो खेल जुलाई 12 आइतबार बिहान 6:45 हुनेछ। यी 4 खेलका विजेता टोलीहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको निम्नचापी रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिम भूभागतर्फ सरदर स्थानको आसपास
अवस्थित रहेको छ जसको प्रभावले हाल देशभर सान्त्या बादल लागेको छ। कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर सान्त्या बादल लाग्नेछ। देशका हिमाली भूभागमा थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश साथै कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका धेरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महासागरले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि पटक। गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुसुमा गर्ने उपाने। पोखरा मुगलिन सड़कको काम 82% सम्पन्न, 1.5 घण्टामै मुगलिन पुगिने। 7 जिल्लामा बर्फ नियन्त्रणमा, 4 जिल्लामा अझै बाँकी। हरित रोजगारी र बाजनीय विगोपनाका लागि पोखरामा 30 दिने सिप विकास तालिम शुरू। प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष कान्डाको भेट। 4 वटा विधायक दफावार छलफलका लागि विधायक समितिमा पठाउने प्रस्ताव स्वीकृत। निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक। मूल्य वृद्धि 5.5%मा सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा। र पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश। कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्ड 72 वर्षपछि क्वार्टर फाइनलमा। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सँगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेगी अहिले 9 बजे खबर सँग आउनेछ। हामीसँग सफलताको पाइलामा अब के विरोध सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
19: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
20: होइन के भन्छ यो रेडियाले?
19: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
21: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
22: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
23: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
24: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
25: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
24: अनि कहाँ छ छोरा यो पसल?
25: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
25: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
24: पोखरा 2 बिन्दवासिनी बस पार्क,
25: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
24: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
25: मोबाइल नम्बर 98460-59581,
24: 98165-15475।
26: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न।

0: यहाँ से कोई शरीर लेके नहीं जाता, धन लेके नहीं जाता, नाम लेके नहीं जाता, कुछ नहीं तुम्हारे साथ जाएगा, सिर्फ एक चीज तुम्हारे साथ जाएगी। इस हृदय रूपी प्याले में अगर तुमने वो अखंड आनंद भरा है तो वो तुम्हारे साथ जाएगा, नहीं भरा है तो वो भी खाली जाएगा। जाना है
1: Hear yourself. स्वयं को आवाज में सुन लो।
2: हरि सबका सुमिरन करे, हरि करे न कोई, जब लग आग शरीर की तब लग दास न होए। आगो कस्तो आगो, त्यही आगो माया र मोहमा फसेका छन् मानिसहरू, जो मायामा प्रेममा मायामा यति रुमलिएका छन् कि उनीहरूलाई थाहा नै छैन माया के हो, उनीहरूलाई यो थाहा छैन प्रेम के हो। यदि तपाईँले शरीरसँग प्रेम गर्नुहुन्छ भने शरीरसँग त प्रेम गर्नै सकिँदैन। वास्तविक प्रेम त एउटा आत्मा र अर्को आत्माको बीचमा हुन्छ, त्यो हो साँचो प्रेम। तर जसले शरीरसँग प्रेम गर्दछ भने झगडा पनि हुन्छ, ततममा पनि हुन्छ, र एक दिन शरीर पनि मन पर्दैन। तपाईँले आफ्नो जीवनमा आशाको महल बनाएर बस्नुहुन्छ या वास्तविकताको दरबार बनाएर? वास्तविकताको घर एकदमै बलियो हुन्छ, आशाको दरबार अति नै कमजोर हुन्छ। आशाको दरबारलाई भत्किन एक क्षण पनि लाग्दैन, वास्तविकताको दरबार कहिल्यै भत्किँदैन। तर वास्तविकता के हो? वास्तविकता के हो भने तपाई जीवित हुनुहुन्छ, र वास्तविकता त यही हो कि तपाई प्रेम गर्न चाहनुहुन्छ, उससँग गर्नुहोस् जसले तपाईलाई कहिले पनि नछोडोस्, चिन्तित नपारोस्, नछोडोस्। छोड्नलाई धेरै समय लाग्दैन। प्रेममा कुरा के छ भने कि त प्रेम छ या छैन, प्रेमको बहाना बनाउन मिल्दैन। कि त प्रेम छ या छैन तपाईँको जीवनमा, या त उनीसँग जो सबैको हृदयमा व्यापक छन्, या त प्रेम छ या छैन। यसैलाई प्रेम भनिन्छ। जोसँग प्रेम छ उनको फोटोको आवश्यकता पनि पर्दैन। किन किन आवश्यक पर्दैन? किन प्रेमीको त फोटो हुनुपर्छ नि, होइन? सच्चा प्रेममा फोटोको आवश्यकता नै पर्दैन, किनकि जसै आँखा बन्द गरियो उनैको अनुहार देखिन्छ। अर्थात कुनै यस्तो ठाउँ नै छैन जहाँ उनी नदेखिउन्। जो मानिसले ठूला ठूला फोटोहरू बनाउँदछन्, ठूला ठूला यो गर्छन्, ठूला ठूला त्यो गर्छन्, उनीहरूमा प्रेम नै छैन। उनीहरूलाई ती सारा कुराको आवश्यकता छ, उनीहरूमा प्रेम नै छैन। जसलाई प्रेम छ, जहाँसुकै होस्, चाहे ऊ चन्द्रमामा होस्, चाहे ऊ समुद्रको पिँधमा होस्, चाहे ऊ हावामा उडिरहेको होस्, आँखा बन्द गरियो उनी अगाडि छन्। यसैलाई प्रेम भनिन्छ। तपाईँले कामनाको वशमा परेर त्यस कामनालाई नै प्रेम ठानिदिनु भयो, त्यो सच्चा प्रेम होइन। सच्चा प्रेम त एउटा हृदयबाट अर्को हृदयका लागि हुन्छ, यसको बीचमा कोही पनि हुँदैन। न हो भन्ने व्यक्ति छ, न होइन भन्ने व्यक्ति छ, न सम्झाउने व्यक्ति, न कोही यसो भन्ने व्यक्ति छ, अब यो गरिदेऊ, अब त्यो गरिदेऊ। न उनी फूलले खुसी हुन्छन्, न उनी मिठाईले खुसी हुन्छन्। उनलाई जसले सच्चा प्रेम गरेको छ, उसलाई केवल उनी नै चाहिन्छ जोसँग प्रेम छ र संसारसँग मतलब छैन। वास्तविक प्रेम त यस्तो हुन्छ। कहिले गर्नु भएको छ साँचो प्रेम? साँचो प्रेमलाई बुझ्नु भएको छ? कसैले सोध्यो र भनियो कि फकिरा फकिरी दूर है, जितनी भी लम्बी खजूर है, जो चढ़े तो प्रेम रस, गिरे तो चकनाचूर है। यस्तो हुन्छ प्रेम, टाढा छ, चढे भने चढे भने त वाह, त्यसपछि त खानको लागि के छ? खजूर छ, मिठो नै मिठो, मिठो नै मिठो, मिठो नै मिठो। थाहा छ कति मिठो हुन्छ खजूर? मिठो मिठो, मिठो पनि मिठो, मिठो मिठो। तर जसै ध्यान यताउता भयो र लड्यो भने त धुलो पिठो, त्यसपछि केही पनि बच्दैन। सबै थोक छोडिदिए मानिसले, यस संसारमा सबै थोक छोड्न सक्दैन, छोड्ने कोसिस गरे पनि छोड्न सक्दैन। उसले केही न केही आफ्नो कल्पनामा राख्छ, आफ्नो विचार आफूसँगै राख्छ, आफ्नो दृष्टिकोण आफूसँग राख्छ, यो पनि त उसैको हो। जे जति पनि यस संसारमा छ, यो संसारको जुन नियम छ त्यसमा यो बाँधिएको छ। तपाईँको कल्पनामा होइन, तपाईँको धारणामा होइन, तपाईँको आशामा होइन, तपाईँको निराशामा होइन, यस संसारको जुन विधिको विधान छ त्यसमा यो सबै थोक बाँधिएको छ। त्यही विधान अनुरूप तपाईँको यो श्वास आउँछ र जान्छ, र त्यसैको आधारमा प्रत्येक श्वास भित्र यस्तो सुख र शान्ति भरिएको छ। यदि तपाईँले त्यस धनको साँचो खोलिदिनु भयो भने तपाईँको पूरै जीवन सफल हुन्छ। यो जुन ज्ञानको कुरा छ, सुखको र शान्तिको, र यो त्यही विधानकै अनुसार छ, त्यसको विपरीत छैन। त्यसकारण बसेर त्यसको अभ्यास गर्नु सबैभन्दा प्राकृतिक कुरा हो। कहाँ गइरहेको छ ध्यान? यताउता होइन, मनोकामनामा होइन। कहाँ लगाउनुहोस् ध्यानलाई? त्यस वस्तुमा लगाउनुहोस् जुन तपाईँ भित्र जीवनको स्रोत हो, जहाँबाट तपाईँको जीवन शुरू हुन्छ, जहाँबाट आशीर्वाद तपाईँ भित्र आउँछ, जहाँ तपाईँको साँच्चीकै सारा मनोकामनाहरू, जस्तो तपाईँ त बस्नुहुन्छ नि आशाको दरबारमा, तर यदि तपाईँ वास्तविकताको दरबारमा बस्नुभयो भने तपाईँलाई के थाहा हुनेछ? जसै यो श्वास तपाईँ भित्र आयो, तपाईँको सारा मनोकामना पूरा हुन्छ। यो कुराको अनुभव तपाईँलाई त्यस दिन हुनेछ जब यो आउँदैन। त्यति बेला तपाईँले भन्नुहुनेछ, हो ठिक भनिरहनु भएको थियो, यही नै हो, तर यो कुरालाई त अहिले बुझ्नुहुन्छ, त्यो बेला होइन, अहिले बुझ्नुपर्छ, ताकि त्यसको फाइदा हामीहरूले आफ्नो जीवनमा लिन सकौं। तपाईँ त्यो हो जो हो, तपाईँ मानिस हो, र विधानमा के छ? तपाईँ आउनु भएको छ, तपाईँले जानुपर्छ। जबसम्म तपाईँ जीवित हुनुहुन्छ तपाईँले यी कुराहरूको आफ्नो जीवनमा अनुभव गर्न सक्नुहुन्छ, र यदि अनुभव गर्नु छ भने यस्तो कुराको अनुभव गर्नुहोस् जुन तपाईँले फेरि अर्कोपल्ट पाउनुहुन्छ। यहाँ जब विदेशीहरू आउँछन् जसलाई नेपाली खाना मनपर्छ, सबैलाई नेपाली खाना मन पर्दैन, तर केही मानिसहरू छन् जसलाई नेपाली खाना धेरै नै मनपर्छ, किनकि जस्तो नेपाली खाना यहाँ पाइन्छ विदेशमा पाइँदैन। विदेशमा त भन्दछन् नेपाली खाना, तर त्यो नेपाली खाना होइन। जबसम्म तपाईँ यहाँ हुनुहुन्छ, जबसम्म तपाईँ जीवित हुनुहुन्छ, तपाईँले पनि कुनै यस्तो कुरा प्राप्त गर्नुहोस् जुन अरू ठाउँमा पाइँदैन, र त्यो हो भक्तिको आनन्द। त्यसैलाई भक्ति भनिन्छ, जुन भगवानसँग प्रेम हुन्छ त्यसैलाई भक्ति भनिन्छ। हुन त त्यो प्रेम नै हो, त्यो नै प्रेम हो,

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिमीलाई कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चिप्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
7: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
9: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9852267793, 9769506960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ?

0: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
1: हजुर प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक खेलकूद साथी स्टेशनरी सामान फोटोकपी प्रिंट बाइंडिंग रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनुहोस्
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर प्रोप्राइटर मिनराज खड्का फोन नंबर 0615536651 सम्झनुहोस् है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
2: झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 0161 5149084 5149085 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 5259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
0: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मिडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला भाषण कला व्यक्तित्व र नेतृत्व विकास तालिम साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता टेलिभिजन प्रस्तुता आरजे विजे साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस् साथै विभिन्न आमा समूह युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड पोखरा 7 मासपार रेडियो सफलता 103.4 MHz सम्पर्क नम्बर 0161 452 966 9860085 1 98067 45 सम्झनुहोस् है अब तपाईँको नेतृत्व व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा
6: श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव
7: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि
8: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन अनि यसै नभनेर के गर्नु त
7: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न यसरी बोर बनाउनै पर्दैन नि
9: हजुर आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस् सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख

कलाकार बाबुराम बस्ताकोटी, सम्पर्क नम्बर 9841775694, 9891924. स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 9556-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सुरक्षित ढंग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी विपदको विषयमा छलफल गर्नेछौ। यो मनसूनको समय हो। हाम्रो भौगोलिक बनावट र मनसूनको समयमा धेरै ठाउँमा विभिन्न किसिमका विपदहरू आउने गरेका हामीसँग अनुभवहरू छन्। त्यस कारणले गर्दा विपद के हो, विपदमा हामी कसरी सुरक्षित रहने र विपदभन्दा अगाडि पूर्व तयारी के कस्तो भइरहेको छ, यो विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, विपद व्यवस्थापन समितिका सदस्य सचिव हुनुहुन्छ, कास्की जिल्लाको विपदको विषयका फोकल पर्सन पनि हुनुहुन्छ चित्राङ्गद बराल। उहाँसँगको कुराकानी लिएर आएका छौँ। सबैजना हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद दुर्गाजी, यो कार्यक्रममा मलाई आमन्त्रण गर्नुभयो र सम्पूर्ण श्रोतागणहरूमा पनि म नमस्कार गर्न चाहन्छु।
0: हजुर, यो विपद भन्ने बित्तिकै सर हामी केलाई बुझ्ने, विपद के हो र कास्की जिल्ला अथवा देशभरको अवस्था चाहिँ अहिले यो मनसुनको समय पनि हो कस्तो छ सर?
1: अब यो विपद भनेको हामीले जहिले पनि भनिगर्छौँ, विपद भनेको आकस्मिक रूपमा आउने घटना, जुन घटना हाम्रो सामान्य क्षमताले त्यसलाई समन गर्न नसक्ने, त्यसलाई त्यसको सामान्यीकरण गर्न नसक्ने अवस्थालाई हामी विपद भन्ने गर्छौँ। र विपदमा मुख्य गरेर यो धनको धन जन र प्राकृतिक स्रोतको क्षति हुने गर्छ, जसले चाहिँ नि एकदमै समाजलाई चाहिँ नि एकदमै त्रासमा राख्ने, समाजलाई अथवा यो उसलाई व्यक्तिलाई चाहिँ नि व्यवस्थापन गर्न धेरै कठिन हुने गर्दछ। र मैले जुनसुकै ठाउँमा भन्ने गर्छु, विपद चाहिँ नि होइन एकदमै आकस्मिक रूपमा आउने गर्छ भनेर भन्नुहुन्छ। मैले प्रायः के भन्ने गर्छु, यो विपद भनेको आकस्मिक रूपमा मात्रै आउने होइन, विपद केही पूर्व संकेत पनि हुन्छन्। र विपदका पूर्व संकेतहरू भनेको र विपद आफैले कहीँ पनि क्षति बनाउने होइन, विपदले क्षति बनाउने भनेको हाम्रा संरचनाका कारणले क्षति हुने हो, हाम्रो त्यो व्यवस्थापन गर्ने क्षमता नभएका कारणले क्षति हुने हो, र अर्को मेन कुरो चाहिँ हाम्रा असावधानीका कारणले क्षति हुने हो। र यो विपदमा खास गरेर मैले पूर्व संकेत गर्दाखेरि बाढी पहिरोको हिसाबमा पूर्व संकेत गरियो भने, अब हामी खोलाको तिरमा बस्दैछौँ, खोलो चाहिँ कतातिर सोझिएको छ, त्यस्ता इस्युले पनि हुन्छ। र पहिरोको हिसाब गर्दाखेरि कहाँ जमिन धागा फाटेको छ कि, जमिनमा कहीँ चिरा परेको छ कि, जमिन रुखहरू ढल्केका छन् कि, अस्तिको भन्दा केही बसाई घर आँगन कहीँ दबिएको छ कि, यस्ता इस्युहरू हेरेर र अनि कहीँ पानीको निकास मिलेको छैन कि, यस्ता कुराहरूले चाहिँ अब हो यहाँ विपदको घटना हुन्छ, कुनै ठुलो पहिरो जान्छ भन्ने बुझ्न सकिन्छ। र विपदमा प्राय जसो हामीले भन्ने गर्छौँ यो सीमान्तकृत र पछाडि परेको वर्ग चाहिँ नि प्रभावित हुने गर्छ। र यो विपद चाहिँ नि एउटा प्राकृतिक र गैर प्राकृतिक किसिमको हुन्छ, र प्राकृतिक विपद चाहिँ नि त्यो बरु आकस्मिक हुन्छ। गैर प्राकृतिक विपदहरू भनेका सडक दुर्घटनाहरू होलान्, औद्योगिक क्षेत्रमा हुने विभिन्न किसिमका दुर्घटनाहरू हुन सक्छन्, र त्यहाँ कुनै के अरे आगलागीहरू हुन सक्छन्। यी घटनाहरू चाहिँ नि गैर प्राकृतिक अथवा विपद हुन्, जुनसुकै विपदले पनि एकदमै हामीलाई व्यवस्थापन गर्न अप्ठ्यारो र कठिन हुन्छ।
0: हजुर, जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापनमा नेतृत्वदायी भूमिकामा पनि छ होइन, यो हिसाबले हेर्दाखेरि चाहिँ जस्तै विपद व्यवस्थापनमा तपाईँले भनिसक्नुभयो पूर्व तयारी गरियो भने, पूर्व संकेत, हाम्रा संरचनाहरू लगायत असावधानी हाम्रै कारणले पनि भइरहेको हुन्छ भनिरहँदाखेरि विपद व्यवस्थापनमा के गरिएको छ त सर?
1: अब मैले के भन्छु भने, यो हामी विपदको हिसाबले नेपाल एकदमै जोखिममा भएको देश हो भनेर त अध्ययनहरूले पनि देखाएको छ। हामी प्राकृतिक प्रकोपको हिसाबले नेपाल चाहिँ नि विश्वका धेरै देशहरू 200+ देशहरूको अध्ययन गर्दा हामी 23 रूपमा जोखिममा छौँ। जल उत्पन्न प्रकोपका हिसाबले पनि हामी 30 स्थानमा रहेको बुझिन्छ। यो भूकम्पीय जोखिमका हिसाबले पनि हामी यो इन्डियन प्लेट र खास गरेर तिब्बतीयन प्लेट को बीचमा भएको र त्यसमा कारणले चाहिँ हामी 11 औं स्थानमा भूकम्पीय जोखिममा छौँ र हामी एकदमै विस्तारै प्रभावित भनेको यो जलवायु परिवर्तनको हिसाबले हामी 4 औं स्थानमा एकदमै प्रभावित भएका पनि छौँ र देशको अवस्था जे छ त्यस्तै किसिमले हामी काशी जिल्लाको अवस्था पनि छ. हामी काशी जिल्लाको एकदमै दुर्गम हिमालदेखि तल एकदमै हामी फाँडसम्म छौँ र यहाँ खोला नाला अन्य विभिन्न किसिमको समस्याहरू हिमाल हिम पहिरो लगायतका समस्याहरू पनि छन्. तपाईँ हामी कास्कीमा तपाईँले देख्नुभयो अब एकदमै हिमताल फुटेर 2-3 वर्ष अगाडि चाहिँ नि बैशाखमै ठुलो बाढी पहिरो बाढी आएर सेतीमा बाढी आएको थियो र त्यो भएको हुनाले हामी कास्की जिल्ला पनि विपदबाट धेरै प्रभावित छौँ. यसैलाई हेरेर हामीले यो विपद जोखिम न्यूनीकरणको निम्ति हामीले प्रत्येक वर्ष
0: हजुर
1: यो मनसुनको समयलाई टार्गेट गरेर मनसुन पूर्व तयारी तथा प्रति कार्ययोजना बनाएका छौँ हामी बनाउने गर्छौँ र हिजो मात्रै हाम्रो जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर हामीले यो कास्की जिल्लाको मनसुन पूर्व तयारी तथा प्रति कार्ययोजना स्वीकृत गरेका छौँ र त्यसपछि हामी प्रत्येक वर्ष चाहिँ नि 1 वर्षको लागि साउनमा हामी के अरे यो जिल्लाको विपद पूर्व तयारी तथा प्रति कार्ययोजना बनाउने गर्छौँ र यी योजनाहरूमा हामीले मेन फोकस के गर्छौँ भने यो विपद व्यवस्थापनमा फोकस गर्ने भनेको हामी पूर्व तयारीका कुराहरू केही काम गर्छौँ. हामीले त्यहाँ चाहिँ हामी त्यो के अरे जोखिमको मूल्याङ्कन गर्ने नक्साङ्कन गर्ने कहाँ हो जोखिमको क्षेत्र भनेर नक्साङ्कन गर्ने काम गर्छौँ र साधन स्रोत हामीसँग के छ भनेर त्यसको पहिचान गर्छौँ अनि हामी समन्वय र सहकार्य कसरी गर्न सकिन्छ भनेर त्यो योजनामा हामीले त्यो व्यवस्थापन गरेका हुन्छौँ र त्यो पूर्व तयारीमा चाहिँ हामीले केही सचेतनाका कार्यक्रम पनि गरेका छौँ. आज यो एफएमले जुन चाहिँ यो महत्वपूर्ण परिसंवाद छलफल कार्यक्रम राख्नुभयो यो पनि एउटा महत्वपूर्ण विषय हो. यो यस्ता कामहरू योजना तालिमका कुराहरू छन् हामी स्थानीय तहसँग समन्वय गरेर यो कामहरू गरेका छौँ. अब यो योजनामै अहिले हामीले बनाएको योजनामै विपदको समयमा के हुन्छ त नि त्यसमा के काम गर्न सकिन्छ भनेर पनि हामी केही तयारी गरेका हुन्छौँ. त्यहाँ खोज उद्धारका कुराहरू छन् विपदको समयमा हुने घटना घाइतेहरूको उपचारका कुराहरू भिड व्यवस्थापनका कुरा सूचना संकलनका कुरा समन्वयका कुरा आपतकालीन राहत कसरी गर्ने आपतकालीन आवासहरू बनाउने अनि एकदमै अत्यावश्यक सेवाहरू सुचारू गर्ने यातायात लगायत अन्य हस्पिटल लगायत सुचारू गर्ने शिक्षाका कुराहरू यी कुराहरूमा हामीले कसरी गर्न सकिन्छ भनेर केही योजनामा हामीले तयारी गरेका छौँ र अब यसमा चाहिँ यो योजना भनेको अन्तर निकाय समन्वयको एकदम महत्वपूर्ण कुरा हो. अन्तर निकाय समन्वय हामी विपदकै समयमा गर्न सकिँदैन, त्यो पहिल्यै पूर्व तयारी गर्नुपर्छ र यसमा चाहिँ हामी पछि ठुलो विपद घट्यो कास्कीमा हामी कहाँ भने हामीले के गर्न सकिन्छ त पछि विपद पछि पनि के काम गर्न सकिन्छ भनेर पनि हामी केही तयारी चाहिँ नि योजनाबद्ध केही तयारीहरू हामीले गरेका छौँ. त्यसलाई चाहिँ हामी पछिको पुनर्निर्माण पुनर्स्थापना अब भग्नावशेषै भयो भने भग्नावशेषहरू कसरी व्यवस्थापन गर्ने शिविरहरू सञ्चालन कसरी गर्ने यस्ता कुराहरूको त्यो योजनामा हामीले राखेका हुन्छौँ र हामी यो विपद व्यवस्थापनलाई एकदम प्रभावकारी बनाउनको निम्ति यो योजनामा हाम्रा केही तयारी र छन् अनि हामी अन्तर निकायका कामहरू पनि गर्छौँ र यो विपद व्यवस्थापनमा चाहिँ ऐनले हाम्रो ऐन कानुनले एकदमै थिमेटिक ग्रुपहरू विभिन्न समूहहरू बनाएर थिमेटिक ग्रुपहरू पनि बनाएको छ. अब आपतकालीन आवास शिक्षा स्वास्थ्य खानेपानी सरसफाई यो के अरे पछिको खाद्यान्न लगायतका पोषणका यसरी 12 चाहिँ थिमेटिक ग्रुपहरू बनाएर काम गर्ने भनेर तयारी छ. हामी यो योजनामा यो जुन महत्वपूर्ण जुन विपद व्यवस्थापनका महत्वपूर्ण त्यो सैद्धान्तिक विषयहरू राखेरै हामीले बनाएको छौँ.
0: त्यो कामहरू चाहिँ सर जस्तै विपद भनिन्छ, विपद आइसकेपछि पूर्व तयारी पनि अहिले पछिल्लो समयमा हामी कहाँ अभ्यास भएको छ त्यो गर्छौँ होइन. अनि विपदको समयमा त भइहाल्यो, त्यहाँको अवस्था हेरेर रात बार्ने उद्धार गर्ने कामहरू हुन्छ. तर विपद पश्चात त्यहाँ कति ठुलो घटना भयो त्यो घटना त हामीले अनुमानै गर्न सक्दैनौँ कि त्यहाँको दृष्टिको, त्यसमा चाहिँ हामीले काम गर्छौँ कि गर्दैनौँ सर विपद पछिको वर्षौँ पछिको.
1: अब एउटा कुरो के हो भने हामीले विपदमा विपद व्यवस्थापनको योजना भनेका मैले अहिले भने हाम्रो विपदको चक्रमा मेन कुरा पूर्व तयारीका कामहरू मेन कुरो छ. त्यसपछि विपदको समयमा गर्नुपर्ने तत्कालको राहत उपचार को कुरा छ. त्यसपछि पुनर्निर्माण र पुनर्स्थापनाको कामहरू हामी गर्नुपर्छ. अब यसको विपदको एउटा सैद्धान्तिक विषय के छ भने हामी बिल्ड बेटर भन्छौँ. हामीले त्यो पहिलाको भन्दा अझ राम्रो बनाएर निर्माण गर्ने भन्ने हो. यो विपद भनेको कहिले काहीँ चाहिँ अवसर पनि हो. हामीले हाम्रा कमजोरीहरू सुधार्ने बनाउने, हाम्रा पुराना संरचनाहरूको सुधार गर्ने पनि महत्वपूर्ण अवसर पनि हो. र हाम्रा हामी कहाँ चाहिँ अहिले तपाईँहरूसँग यो एकदम लोकप्रिय सञ्चार माध्यमबाटै म भन्न चाहन्छु, हामी कहाँ चाहिँ अरू देशमा जसरी हामीले तयारी गर्थ्यौँ हामीले त्यो काममा हामी कमजोर पनि छौँ. अब चाहिँ नि राज्यले चाहिँ यसलाई महत्वपूर्ण खास र विपद पछिको पुनर्निर्माणलाई चाहिँ नि अझ व्यवस्थित बनाउने भयो गरेर हामी तयारीमा जानुपर्छ. अहिलेको हाम्रो योजनाको फोकस पनि त्यही विषयलाई राखेर गरेका छौँ. हामी मैले तपाईँसँग के भन्छु भने यो विपद व्यवस्थापनको राज्यका विभिन्न संरचनागत व्यवस्था पनि छ. हामी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन परिषद गठन भएको छ. त्यहाँ माननीय मन्त्रीज्यूहरू सहित सचिवज्यूहरू रहेको एउटा र अरू सरकारवाला निकायहरू सबै रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद हुन्छ. अनि गृहमन्त्रीज्यूको अध्यक्षतामा यो कार्यकारी समिति हुन्छ. प्रदेशमा मुख्यमन्त्रीज्यूको अध्यक्षतामा प्रदेश विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन परिषदको व्यवस्था छ. अनि जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन समिति छ भने गाउँपालिकाको गाउँपालिकाको अध्यक्ष अथवा नगरपालिकाको प्रमुख अध्यक्षतामा स्थानीय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन समिति छ. यो विपद जोखिम व्यवस्थापनको एकदमै हाम्रो संविधानले पनि हाम्रा तिनै तहको सरकारलाई मुख्य जिम्मेवार बनाएको छ र मुख्य गरी यो विपदका घटनाहरू सबभन्दा नजिक भएर विपदको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने यो स्थानीय तह हुन्छ. उहाँले चाहिँ त्यो गाउँपालिकाकोमा मात्रै नभइकन वडा स्तरमा पनि समितिहरू बनाउने हाम्रो कानुनी व्यवस्था छ. त्यसरी बनाएर यो विपद व्यवस्थापनमा हामीले काम गरेका छौँ. र अब चाहिँ नि यी सबै समितिहरू खास गरेर यो विपद व्यवस्थापनलाई चाहिँ नि हामी मैले प्रायः भन्ने गर्ने गर्छु, यो विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन ऐन 2074 आउनभन्दा अगाडि हाम्रो चाहिँ नि दैवी प्रकोप उद्धार ऐन 2039 भन्ने थियो. त्यो त्यहाँ भन्ने बेलामै दैवी प्रकोप भनेको थियो. अब यो कुनै विपद घटना चाहिँ दैव भनेको कुनै भगवान कुनै के अरे अरूले भएर हुने होइन. यो चाहिँ नि एकदमै यो यत्रो विज्ञान प्रविधिको विकास भइसक्यो, यो सबै हाम्रा मानवीय गतिविधि हाम्रा कारणले भएको घटना हो. त्यो भएको हुनाले यसलाई चाहिँ नि योजना बनाएर हटाउन सकिन्छ भनेर त्यो ऐनको नामै गरियो चेन. किनभने त्यो ऐन चाहिँ नि पहिला बनाएको ऐन चाहिँ उद्धार मात्रै के अरे फोकस थियो. अहिले चाहिँ नि हामी चाहिँ नि उद्धार होइन, यो पूर्व तयारी अनि जुन चाहिँ उद्धार राहत र साथसाथै पुनर्निर्माणमा पनि फोकस गरेर यो ऐन आएको छ. र यो विपद चाहिँ नि कलेक्टिभली सबै तहको सरकारको भए पनि मुख्यतया स्थानीय सरकारले चाहिँ नि यसलाई एकदमै मेन फोकसमा राखेर यो काम हुन्छ र यो विपदको घटनामा चाहिँ नि यसरी हामीहरू त्यो लाग्नुपर्छ.
0: हजुर, हिजो मात्रै हामी बसेथ्यौँ भन्नुभयो सर. यो विपद व्यवस्थापनमा अहिले यो वर्ष मनसुनलाई मध्यनजर गरेर चाहिँ जिल्ला प्रशासनले के कस्ता तयारी गरेको छ?
1: अब अहिले के काम गरेका छौँ भने मैले सम्पूर्ण काशी जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने हामीले विपद घटनाहरू घट्न सक्छौँ कहीँ भयो भने तत्काल उद्धार गर्नुपर्छ भनेर हामी सबै सुरक्षा निकायमा चाहिँ नि एकदमै ऱ्यापिड रेस्पोन्स टिम बनाएर त्यो एकदमै सबै स्थानीय सुरक्षा निकायमा हामीले तयारी अवस्थामा राखेका छौँ. अब कहीँ बाटोहरू बन्द होला, कहीँ राजमार्गहरू अवरोध होला भनेर हाम्रा चाहिँ सडक सम्बद्ध निकायहरू, पूर्वाधार विकास कार्यालयहरू र स्थानीय तहसँग भएका हेभी इक्विपमेन्टहरू खास गरेर डोजर एक्सकाभेटरहरूलाई चाहिँ नि हामीले ठाउँ ठाउँमा राखेर एकदमै उहाँहरूको फोन नम्बर राखेर हामी तत्काल त्यो कहीँ ऊ भयो भने हामी तत्काल उद्धार गर्ने तयारीमा नि छौँ. हाम्रै सशस्त्र प्रहरी बलले हाम्रो के अरे छाचोक भन्ने ठाउँमा हाम्रो एउटा त्यहाँ बेस छ र सशस्त्र प्रहरीको यहाँ पनि छ अनि हाम्रा सबै स्थानीय स्तरसम्म हाम्रा नेपाल प्रहरीका युनिटहरू छन् र हामी यो डिओसी जिल्ला आपतकालीन सञ्चालन कार्य सञ्चालन केन्द्रमा चाहिँ नि अहिले तपाईँहरू यो जनसमुदाय सम्पूर्ण काशी जिल्लावासीहरूलाई म भन्छु, हामी कहाँ चाहिँ यो पैसा नलाग्ने टेलिफोन नम्बर हटलाइन भन्छौँ हामीले 1149 नम्बरको हामी त्यो फोन छ. हामी यो 24 घण्टा उठ्ने व्यवस्था छ. हाम्रा दुईजना सुरक्षा कर्मीहरू त्यहाँ बस्नुहुन्छ, उहाँहरूले तत्काल रेस्पोन्स गर्नुहुन्छ र उहाँहरू दुईजनाले गर्ने भन्दा पनि उहाँहरूले त्यो कहीँ विपद घटना भयो भने तत्काल उहाँले चाहिँ हामी सेक्युरिटीलाई परिचालन गरेर स्थानीय तहसम्म गर्ने काम गर्छौँ र हामीले स्थानीय तहमा पनि हामी पाँचवटै स्थानीय तहमा पनि लोकल इमर्जेन्सी अपरेसन केन्द्र सेन्टर भन्छौँ हामी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउन हामीले अनुरोध गरेका छौँ र स्थानीय आपतकालीन सञ्चालन केन्द्र वडा स्तरका विपद व्यवस्थापन समितिसँग हाम्रो डिओसी जिल्ला आपतकालीन सञ्चालन केन्द्र एकदमै सम्पर्कमा रहन्छ र हाम्रा यो मनसुनको समयमा हुने जुनसुकै विपदमा हामी मनसुन मात्रै होइन अरू सबै बेलामा हामी एकदमै डिओसी चौबिसै घण्टा चल्छ अब म सम्पूर्ण महानुभावहरूलाई कहीँ विपदका घटनाहरू बाढी पहिरो होला सड़क दुर्घटना होला कहीँ ठुलै झैलेडा पनि विपद हो क्या त्यो कहीँ त्यस्ता भयो भने उहाँलाई चाहिँ नि तत्काल 1149 नम्बरको शुल्क नलाग्ने टेलिफोन नम्बरमा हाम्रो प्रहरीको 100 नम्बरको नम्बर पनि छ 100 मात्रै आम्दानी आउने छ र त्यो 1149 होला सबै सुरक्षा निकायसँग समन्वय गर्छ यसले र यसमा चाहिँ नि म टेलिफोन गरेर दिनुहोला म यो लोकप्रिय सञ्चार माध्यमबाट म के भन्न चाहन्छु भने यो विपदको समयमा एकदमै जति छिटो हामी उद्धार गर्छौँ नि मान्छेको धन र जन जोगाउन सकिन्छ तपाईँहरू किनभने एकदमै त्यो विपदको घटनामा परेर प्रभावित भएको व्यक्तिलाई हामीले जाने समयमा अस्पतालमा पुर्याउन सक्यौँ स्वास्थ्य कर्मी कहाँ पुर्याउन सक्यौँ त्यहाँ भएको लोकल हाम्रा स्वास्थ्य संस्थामा गएर त्यहाँ स्वास्थ्यकर्मीको सहयोग लिन सक्यौँ भने उनको ज्यान बचाउन सकिन्छ र कुनै भौतिक क्षति पनि कम गराउन सकिन्छ त्यो भएको हुनाले यो 1149 नम्बरको ठूलो महत्व छ यो नम्बरमा चाहिँ नि फोन गरेर हामी त्यो गर्ने हामी तयारीमा नि छौँ हामी यो के अरे हुन त हामी सधैँ तयारी अवस्थामा छौँ यतिखेर अब हाम्रो स्टुडियोको साय स्टुडियोको सुरक्षाकर्मीहरूको सबै नम्बर चाहिँ तपाईँहरूले जतिखेर पनि 24 घण्टा फोन गर्दा हामी उठाउँछौँ र हामी तत्काल चाहिने जनतालाई यो विपदबाटमा हुँदाखेरि हामी रेस्पोन्स गरेर उद्धार राहतका कुराहरू उद्धार उपचारका कुराहरूमा हामी एकदमै कुनै पनि कुराको एकदमै हामी त्यसमा कम्प्रोमाइज हुने काम चाहिँ हुँदैन।
0: अहिले जस्तै सर यो कानुनी व्यवस्था हामीले छलफल गर्यौँ होइन विपद व्यवस्थापनमा केही कानुनी व्यवस्थाहरू पनि छन् त्यो सँगसँगै अब विपदबाट क्षति कम गर्न गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ सर तपाईँहरूले चाहिँ के गर्नु भएको
1: अब मैले के भन्ने गर्छु भने यो विपदमा चाहिँ नि यो अलिक सैद्धान्तिक हामीले सबैले बुझ्न पर्ने कुरो के हो भने विपदलाई हामी व्यक्तिगत अवस्थामा होस् वा सरकारी निकायले कसैले काम गर्दैछौँ भने यो विपद जोखिममा हामीले न्यूनीकरणमा हामीले सचेतनादेखिबाट लिएर पूर्व तयारी योजना सबै काम गर्छौँ नि यो अन्तर्राष्ट्रिय स्तरमा भएको एउटा अध्ययनले के भन्छ भने यसरी गर्ने हामीले सबै काम गर्दाखेरि जुन खर्च लाग्छ नि त्यो त्यसमा $1 खर्च गरे बापत भविष्यमा चाहिँ नि पुनर्लाभको निम्ति $14 जोगाउँछ भनेर एउटा अध्ययन भएको छ भनेपछि ₹1 खर्च गर्दाखेरि ₹14 बचाउने गरेर त्यस्तो हामीलाई प्रभाव पार्छ भनेको छ। अर्को हामी यो पूर्वाधारहरू निर्माण गर्दैछौँ नि विभिन्न किसिमका पूर्वाधारहरू घर बनाउँछौँ अब पुलहरू बनाउँछौँ बाटाघाटा बनाउँछौँ कुनै बनाउँछौँ भने त्यो ती निर्माण गर्दाखेरि विपद उत्थानशील पूर्वाधारहरू बनाउनुपर्छ विपदमा उत्थानशील गर्न सक्ने त्यो विपदको चाहिँ नि लिन सक्ने किसिमको पूर्वाधारहरू बनाउनुपर्छ। त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा भएको अध्ययनले के भन्छ भने $1 बढी खर्च त्यसमा चाहिँ $1 जुन पहिला खर्च हुन्थ्यो त्यसमा $1 बढी खर्च गर्दाखेरि पुनर्निर्माणमा भविष्यमा त्यो बाटो पुनर्निर्माणमा $4 बचाउँछ भनेको छ। त्यो भएको हुनाले हामी प्रत्येक पूर्वाधारहरू बनाउँदाखेरि पनि हामी यसरी ध्यान दिएर काम गर्नुपर्छ। अर्को एउटा काम चाहिँ मैले तपाईँहरूसँग भनिगर्ने गर्छु मैले यो विपद जोखिम स्थानान्तरणका केही उपायहरू छन् संसारभरि चलेका केही उपायहरू छन् ती उपायहरूमा चाहिँ नि विपद जोखिम घटाउने केही उपकरणहरू भनेर सरकारले केही ल्याउने गर्छ। अब हामीले तपाईँलाई थाहा पाउनु भनिराखेको छ यो सरकारले केही कहिलेकाहीँ राहत दिन्छ अनुदान दिन्छ कर छुट दिन्छ यी चाहिँ विपद जोखिम घटाउने केही उपाय हुन्। अर्को चाहिँ नि सरकारको चाहिँ नि केन्द्रीय स्तरमा पनि विपद व्यवस्थापन कोष छ जिल्ला स्तरमा पनि कोष छ स्थानीय तहमा पनि कोष छ कहिलेकाहीँ ठूला विपद हुँदाखेरि रकमान्तर गरेर पनि खर्च गर्छ सरकारले यो सरकारले दिने सहयोग र यो अनुदानका कुराहरू एउटा विषय छ तर त्योभन्दा पनि एकदमै धेरै महत्वपूर्ण विषय भनेको अहिले विपद जोखिम घटाउने महत्वपूर्ण काम भनेको बिमा हो। यो हामी हाम्रा सार संरचनाहरू पूर्वाधारहरूको बिमा गर्न सक्यौँ भने अब त्यो बिमाले त्यसलाई जाने हुन्छ. हामी खेतीपातीहरू छ, कहिले हामी यहाँ काशी जिल्ला त अलि असिना पर्ने विभिन्न समस्याहरू छन्। अब त्यस्तामा चाहिँ नि हामी के अरे विभिन्न किसिमका रोगहरू आउँछन्, तपाईँहरूलाई विपदै हो त्यो पनि. अब गाई भैँसी जनावरहरूमा बर्ड फ्लू जस्ता रोगहरू आउने गर्छन्। यिनमा सबभन्दा ठुलो कुरो महत्त्वपूर्ण कुरो चाहिँ म सम्पूर्ण काशी जिल्लावासीहरूलाई यो कृषिको बिमामा त सरकारले 80% अनुदान दिने पनि व्यवस्था छ, तपाईँहरूलाई मैले यहाँ भन्छु यो सबैले बिमाका कामहरूमा सहभागी हुने अनि घरहरूमा देखाउँदा लिएर ठुल्ठुला संरचनाहरूको पनि बिमा गर्न सकियो भने त्यसले चाहिँ नि भविष्यमा चाहिँ नि यो विपद वा जोखिमलाई हस्तान्तरण गर्ने र त्यसको व्यवस्थापनमा धेरै सहयोग गर्ने काम गर्छ। यी कामहरू हुनसक्छ
0: हजुर, अहिले जस्तै यी कामहरू कतिको भएको पाउनुहुन्छ सर?
1: अब यो कामहरू हामीले गरेका छौँ, अब त्यो तपाईँलाई अहिले यहाँ सञ्चार माध्यमबाटै भन्दाखेरि म सुनाउँछु। यो विपदमा चाहिँ नि अब हामीले एउटा विपद संवेदनशील राहत निर्देशिका भनेर आएको छ, त्यो निर्देशिकाले पनि अब सामान्य विपदहरू घटनामा चाहिँ नि अहिले स्थानीय सरकारले नै त्यो एउटा सहयोग टोकरी भनेर उहाँहरूको परिवारको आधारमा केही सहयोगहरू दिने भर्खरै व्यवस्थापन गराउनु त्यो कामहरू हुन्छ। नेपाल सरकार सोसाइटी लगायतका निकायहरूले केही उहाँलाई लत्ता कपडा भाँडाकुँडाहरूको व्यवस्थापन गर्ने काम भएको छ अनि उहाँलाई सामान्य राहतहरू दिन्छौँ। अब कुनै विपद घटनामा मानवीय क्षति भयो भने प्रति व्यक्ति क्षति हुँदाखेरि नेपाल सरकारले 2,00,000 रुपियाँसम्म दिन्छ, हाम्रो गण्डकी प्रदेश सरकारले 50,000 दिने गर्छ र त्यो परिवारमा थप मान्छेहरूको मृत्यु भयो भने त्यहाँ प्रत्येकमा 1,00,000 थपेर दिने व्यवस्था छ, 50,000 र 1,00,000 रुपियाँ। अनि अर्को कुरो के छ भने परिवारमा सबै मान्छेहरूको मृत्यु भयो भने चाहिँ अब सामान्य उपचार के अरे क्रिया खर्च बाहेक अरू दिने व्यवस्था छैन र हामीले यसरी उयो के अरे सरकारले दिने काम पनि गरेको छ। अर्को चाहिँ हामीले यो यो बिमालाई चाहिँ अलिक प्रभावकारी बनाउन चाहिँ नेपाल सरकार हाम्रो गण्डकी प्रदेश सरकार सबैले यसलाई प्रोत्साहनै गरेको छ, बिमाको चाहिँ अनुदान दिएर प्रोत्साहन गरेको छ। हामी यो विपदलाई चाहिँ विपदको जोखिमलाई चाहिँ न्यूनीकरण गर्ने त्यसको जोखिमलाई स्थानान्तरण गर्ने रिस्क ट्रान्सफर भन्छ अङ्ग्रेजीमा त्यो गर्ने काममा चाहिँ हामी केही कामहरू गरेका छौँ।
0: हजुर, यो विपद जोखिमलाई न्यूनीकरणका लागि चाहिँ स्थानीय तह स्थानीय सरकारको अथवा स्थानीय जनसमुदायको भूमिका चाहिँ के हुन्छ?
1: अब स्थानीय जनसमुदायहरूमा विपदको घटना भनेको मैले अहिले यो लोकप्रिय सञ्चार माध्यमले के भन्छु भने विपदको घटना भनेको त्यो व्यवस्थापन गर्नको निम्ति सबभन्दा नजिकको मान्छे जो छ छिमेकी हो, तपाईँको सहयोगी मेन उद्धारक भनेको छिमेकी हो, त्यो छिमेकी हो। तर म जनसमुदायलाई के भन्छु भने यो विपदको अहिले हाम्रो सेक्युरिटीहरूले सहयोगमा चाहिँ हामीले स्थानीय तहमा स्वयंसेवकहरू तयार पनि गरेका छौँ। अब स्थानीय सरकारहरूलाई पनि हामीले स्वयंसेवक तयारीको निम्ति तपाईँहरू कार्यक्रमहरू राख्नु हामी सहयोग गर्छौँ भनेका छौँ। यो विपदको व्यवस्थापन गर्न उद्धार गर्नको निम्ति पनि केही तालिम प्राप्त व्यक्ति चाहिन्छ। तपाईँहरू हामी त्यो विपदमा को घटनामा हामी विषयवस्तु बुझेनौँ, तालिम भएन भने उद्धार गर्नका निम्ति नै मान्छे विपदमा पर्ने गर्छ। त्यो भएको हुनाले हामी यो स्वयंसेवकहरू तयार गर्ने कामहरू गर्नुपर्छ यसले। अनि अर्को स्थानीय समुदायले के हो भने यो विषय विपद के हो, विपदमा हामी कसरी बस्ने भनेर उहाँहरू जहिले पनि तयारी हुनुपर्छ। अब हामीले यो के अरे प्रायः ठाउँमा के भन्दै अर्थमा झटपट झोला भन्ने आफ्ना एकदम महत्त्वपूर्ण कागजहरू र अन्य केही तत्काल भाग्न पर्दाखेरिको लाउने लुगा केही भएको एउटा झोला केही तयारी गर्ने, अब त्यो सम्भावना त्यो जति सजिलो भन्न छ त्यति गर्न सजिलो छैन, केही तयारीको अवस्थामा रहने। जतिखेर पनि विपद घटना हुँदाखेरि म कसरी बाँच्ने भन्नेमा घर परिवारमा सल्लाह गर्ने छलफल गर्ने, अब यो भयो भने के गर्ने, अनि स्थानीय तहले पनि स्थानीय सरकारलाई पनि म के भन्छु र समुदायलाई पनि के भन्छु भने इनकेस विपदको घटना घट्यो भने खुला क्षेत्र कहाँ राख्ने, अनि उहाँहरूलाई लडेर पछि केही राख्नलाई चाहिँ खुला क्षेत्रमा केही सामान्य धाराहरू अनि बस्ने सामान्य आवासहरू कहाँ बसाल्ने, यी विविध कुराको थोरै तयारी चाहिँ गर्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरो के भने सरकारले पनि हामी केही कामहरू गरेका छौँ र स्थानीय स्तरमा पनि यो पूर्व सूचना प्रणाली चाहिँ स्थापना गर्नुपर्छ, किनभने कुनै घटना घट्यो भने अब हामी कहाँ अहिले रेडियोहरू छन्, एफएमहरू छन्, विभिन्न सारे सञ्चार माध्यम छन्, त्यसले पनि हामी प्रचार त गर्छौँ, तर घटना घट्यो लै बाँच्नुपर्छ भनेर खबर गर्नलाई हामीले कसरी गर्ने, यो कसले सूचना दिने, कसरी गर्ने, यस्तो हुँदैछ यो भयो भने कहाँ बाँच्ने, अब त्यहाँ पहिरो जाने ठाउँमा भएका मान्छेहरूसँग नै यिनीहरूलाई पहिले अर्को सुरक्षित ठाउँमा सार्ने यस्ता कामहरूमा हामीले काम गर्नुपर्छ। यो पूर्व सूचना प्रणाली र पूर्व तयारीका कामहरू हामीले महत्वपूर्ण गर्नुपर्छ। परिवारलाई पनि म के अनुरोध गर्छु भने अब हाम्रा घरमा पनि बस्दाखेरि सबै परिवारका समुदाय बस्दाखेरि विपदका कुराहरूमा छलफल गर्ने गर्नु पर्यो। यो विपदको विषयमा छलफलै हाम्रो कम छ, परिवारमा विपदको कुरोमा छलफलै गर्ने कुरो कम छ। र विपद भनेको त्यो बेलामा हाम्रो कुनै मानवीय क्षति भयो भने सबभन्दा ठुलो मर्कट परिवारलाई पर्छ नि, यी विषयमा चाहिँ हामीले ध्यान दिनुपर्छ। म यिनै हो हामीले गर्नुपर्ने मेन कामहरू छन् विपदको बेलामा गर्नुपर्ने कामहरू।
0: हजुर, भनेपछि सर पूर्व तयारीमा हामी केही अभ्यास भइरहेको छ गरी पनि राख्नु भएको छ, पूर्व सूचना प्रणाली चाहिँ त्यति प्रभावकारी नभएको हामी कहाँ सर?
1: अब पूर्व सूचना प्रणालीमा चाहिँ हाम्रो अहिले जल तथा मौसम विज्ञान विभागले केही कहिले बाढी पहिरो के हुन्छ भन्ने कुराहरू राखेको छ। हाम्रा मौसमका स्टेसनहरू ठाउँ ठाउँमा छन्, अब त्यसले अलिकति केही सूचनाहरू राम्रोसँग आउने काम गर्छ। र हामीले कतिपय धेरै खोलाहरूमा चाहिँ अहिले हाम्रो त्यो बाढीको लेभल नाप्ने यन्त्रहरू पनि छन्, त्यसले हामीलाई केही विषयमा सूचना दिने कामहरू गरिएको छ। अब कहीँ कहीँ त्यो हाम्रो खासी जिल्लामा ठ्याक्क हामीले राम्रोसँग यो चाहिँ पूर्व सूचना प्रणालीलाई स्थापना गर्नको निम्ति हामी स्थानीय सरकारहरूसँग समन्वय गरेर हामीले केही कामहरू गर्छौँ, अझै पनि गर्नुपर्ने छ। र यो पूर्व सूचना प्रणालीलाई चाहिँ हामीले व्यवस्थित गराउन सक्यौँ भने यो संकटासन्न अवस्थामा भएका व्यक्तिहरू, जुन चाहिँ अप्ठ्यारोमा पर्ने व्यक्तिहरू, समुदायहरूलाई हामीले बचाउन सकिन्छ। र यो पूर्व सूचना प्रणालीलाई अलिक व्यवस्थित गर्नुपर्छ भन्ने मान छौँ।
0: हजुर, हामी विपद पूर्व तयारी त भन्छौँ सर, तर यो विपद पूर्व तयारी तथा प्रतिकारका केही उद्देश्यहरू पनि होला नि, होइन? किन गर्ने त, यसको मुख्य उद्देश्य चाहिँ के हो सर?
1: यो विपद प्रतिकारको हाम्रा मेन उद्देश्यहरू भनेको हाम्रा के छन् भने यो यसको पूर्व प्रतिकार योजनाका उद्देश्यहरू भनेको यो राहत र संकलन, सामग्रीको संकलन, भण्डारणका र वितरण एकद्वार प्रणाली कसरी गर्ने भन्ने कुराहरूमा हामी काम गर्छौँ। अनि हामी क्षमताको मूल्याङ्कन गर्छौँ र जिम्मेवारीको बाँडफाँड गर्ने कामहरू गर्छौँ। अनि खास गरेर आधारभूत आवश्यकता के हो र त्यो आधारभूत आवश्यकता पूरा गर्ने काममा केन्द्रित गर्छौँ, किनभने त्यो विपदको बेलामा मान्छेहरूलाई बचाउने सबभन्दा ठूलो महत्वपूर्ण कामहरूको आधारभूत आवश्यकता हो। त्यो आधारभूत आवश्यकता पूरा गराउने काममा गर्छौँ, समन्वय सहकार्य साझेदारीका कुराहरू गर्छौँ, नियन्त्रण निर्देशनमा एकरूपताका कुराहरू गर्छौँ। यो सशक्त मानवीय सहायता हुँदैन विपदको बेलामा, विपद प्रभावित मान्छे भयो यो कसलाई दिने कसलाई नदिने हुँदैन, मानवीय सहायता चाहिँ निशर्त हुनुपर्छ। र अर्को विषय चाहिँ हामी आपतकालीन समयमा केही व्यक्तिहरूले एकदमै फाइदा उठाउने जस्ता कुराहरू, त्यहाँबाट अनियमितता हुने, दुरुपयोग हुने कुराहरू हुन सक्छन्। विपदको समयमा त्यो जोखिममा पर्ने समुदाय, ज्येष्ठ नागरिक, महिला, बालबालिका यिनीहरू जोखिममा हुन्छन्, त्यो जोखिमका व्यक्तिहरूलाई चाहिँ कुनै त्यहाँ झन् सुरक्षा थ्रेट र अन्य विभिन्न घटनाहरू हुन सक्छन्, त्यसलाई चाहिँ हामी मेन फोकस गरेर यो योजनामा हामीले उद्देश्य राखेर हामीले तिनै कुरालाई राखेर हामी योजना बनाएको हुन्छौँ।
0: हजुर, जस्तै अहिले हामीले विपद व्यवस्थापनका कुरा, पूर्व तयारी भयो, विपदकै समयमा के गर्ने भन्ने कुरा भएछ, जस्तै विपद पश्चात के गर्न सकिन्छ त?
1: अब विपद पश्चात गर्ने मेन काम भनेको चाहिँ हामी अब के अरे तपाईँलाई मैले प्राय मैले भन्ने गरेको छु कि विपद पश्चात गर्ने मेन काम भनेको चाहिँ त्यो जुन चाहिँ खोज उद्धार र कामहरू हामीले गर्नुपर्छ, घाइतेहरूको उपचारका कुरा गर्नुपर्छ, त्यहाँ भिड व्यवस्थापन हुन्छ, त्यो भिड व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ। र त्यहाँ समाचार चाहिँ अब तपाईँहरू सञ्चार माध्यमले भन्ने गर्छौँ, हामीले सबै भन्ने गर्छौँ, त्यहाँ मिस इन्फर्मेसन हुन्छ, त्यो ठिक सूचना आउँदैन, अनि त्यहाँ हल्ला अफवाह बढी हुन्छ, त्यसले मान्छेहरूलाई झन् आतंकित बनाउँछ। त्यो हुँदाखेरि सूचनालाई कसरी व्यवस्थित गर्ने, सूचना ठिक तरिकाले कसरी सञ्चार गर्ने भन्ने कुरा एकदमै सूचनाको समन्वय र प्रवाह गर्ने कामहरू हुन्छ। सरकारलाईसँग समन्वय गर्छौँ, अब त्यहाँ सब हुन्छ, सब व्यवस्थापनका कामहरू गरिन्छ, आपतकालीन राहत, आपतकालीन आवास, आपतकालीन यातायात र आपतकालीन शिक्षासम्मका कुराहरू हामीले व्यवस्थापन गर्नुपर्छ। र अन्तमा चाहिँ हामीले मेन काम भनेको चाहिँ पुनर्निर्माणका काम हुन्, त्यसपछि शान्ति सुरक्षाका कुरा, अब त्यहाँ हामीले विपदमा कति घटना घट्यो, के भयो भनेर विभिन्न किसिमका मूल्याङ्कन हुन्छन्, पोस्ट डिजास्टर निड एसेसमेन्टका कुराहरू गरिन्छ, अब सामान्य द्रुत मूल्याङ्कनका कामहरू हुन्छन्, मल्टी सेक्टरका मूल्याङ्कनका कामहरू हुन्छन्। र हामीले मेन अब त्यति गरिसकेपछि हामीले प्राय एउटा नारा नै भन्ने गर्छौँ, बिल्ड बेटर ब्याक भन्ने गर्छौँ। यो चाहिँ विपदपछि गर्नुपर्ने मेन काम भनेको पहिला भन्दा अझ राम्रो गरेर निर्माण गरेर मान्छेहरूलाई चाहिँ यो विपदबाट एकदमै राहत दिने काम हो. यिनै कामहरू हामीले गर्नुपर्छ.
0: हजुर, अहिले त यही विपद पूर्व तयारीमा काम गरिरहँदाखेरि जिल्ला प्रशासन कार्यालय कास्कीले भोगिरहेको मुख्य चुनौती चाहिँ के?
1: अब म कास्की मात्रै नभएर अरू धेरै जिल्लामा पनि काम गरेँ. अब विपदको समयमा हामीले सबभन्दा ठुलो कुरो यो विपदको समयमा चाहिँ हामीले अब हामीसँग अझै क्षमता विकास हामीले गर्दैछौँ. हामीले यो सूचना संयन्त्रलाई अलिक प्रभावकारी बनाउन हामी सकिरहेका छैनौँ. त्यसलाई चाहिँ अलि अझै राम्रो बनाउनुपर्छ. सूचना संयन्त्रलाई कसरी प्रभावकारी बनाउने त्यो कामहरू गर्ने अर्को काम छ. अर्को चाहिँ नि यो राहतलाई चाहिँ नि द्वार एकद्वार बनाएर यो कुनै ठाउँमा राहत पाउने कुनै ठाउँ नपाउने त्यो राहतलाई व्यवस्थित गर्ने छ. र अनि कहिले काहीँ राहतको नाममा ठगीहरू हुने गर्छन्. त्यस्ता कामहरूमा हामीले अलिक ख्याल गर्ने कुराहरू छन्. र विपदमा चाहिँ नि अब विपदपछि पुननिर्माणमा चाहिँ नि अझै धेरै चुनौतीहरू भएको चाहिँ हामीले महसुस गरेका छौँ. र यो विपदलाई चाहिँ नि अब योजनाबद्ध रूपले काम गर्यो भने अब हामी सजिलो गर्छौँ.
0: हजुर, पक्कै पनि विपदको पूर्व तयारी, जोखिम न्यूनीकरण अझ बढी समुदायलाई थाहा हुन्छ. अघि सरले भन्नुभयो नि कतै जमिन अलिकति भाँचिएको छ कि होइन, रोग ढल्केको छ कि, पानीको बहाव बढेको छ कि, त्यो त त्यही बस्नेलाई थाहा भइरहेको हुन्छ नि त. सर, त्यो हेरिरहँदाखेरि हामी कहाँ जस्तै यो पूर्व तयारी हामीले गरिरहँदाखेरि एउटा परिवारले त्यो समुदायले गर्नुपर्ने पूर्व तयारी हुन्छ कि हुँदैन?
1: होइन, समुदाय परिवारले मजाले तयारी गर्नुपर्छ. मैले अहिले त हजुरले भने प्रसङ्ग उठाएँ भने हामीले योजनाहरू बनाउँदाखेरि हाम्रो जिल्लामा हाम्रो समुदायमा हाम्रो बस्ने ठाउँमा जाने यो 30 वर्षदेखि त कहिले कहिले यस्ता विपद घटना घटेका थिए, कस्ता कस्ता घटेका थिए भनेर राम्रोसँग सूचना लिएर विश्लेषण गर्नुपर्छ भन्ने यसको सैद्धान्तिक मान्यता छ. त्यो 30 वर्षभरदेखिको घटनाको सूचना लिने भनेको समुदाय बाहेक अरूले सक्दैन. किनभने अरू बाहिरको विज्ञ भन्ने मान्छेले गएर त्यस्तो सूचना लिन सक्दैन. र समुदायमा कहाँ जोखिम छ, कहाँ अप्ठ्यारो छ भन्ने बुझ्ने भनेको र आफ्ना कमजोरी थाहा पाउने भनेको त्यो स्वयं व्यक्ति परिवारले हो. त्यो भएको हुनाले परिवार चाहिँ राम्रोसँग तयारीमा बस्नुपर्छ. परिवार चाहिँ हामी कसरी बच्ने, यो विपद भयो आयो भने हामी यसको अल्टरनेटिभ योभन्दा वैकल्पिक व्यवस्थापन कहाँ गर्ने, कस अब विपद आउँदै आउँदैछ भने हामीले कहाँ सहयोग लिने, के गर्ने. तर एउटा कुरो के भने म कास्की जिल्लाका समुदाय र यो रेडियो सुनेर बस्नुभएका नेपाल संसारभरिकै व्यक्ति महानुभावहरूलाई के भन्छु भने यो विपदको घटना कहाँ हुँदैछ त नि, कसरी हुँदैछ भन्ने कुरामा तपाईँहरू मूल्याङ्कन गर्नुहोस्. तपाईँ विपदको एकदमै सङ्कटासन्न त्यो नजिकमा जुन चाहिने विपदको चाहिने जुन चाहिने त्यो सम्मुखतामा नजिक विपदको घटनाको मुखबाट अलिक टाढा बस्ने कोसिस गर्नुहोस्. यो कहाँ आफूलाई समस्या छ भन्ने बुझ्ने कुरो तपाईँले नै हो. र आफै एकदमै राम्रो के अरे सचेतना जब व्यक्तिमा ल्याउनुपर्छ. र त्यो ज्ञानको स्रोत भनेको तपाईँ यो अनुभवै हो, तपाईँसँगै छ. त्यो त्यहीँबाट तपाईँहरूले नै यसलाई गर्ने र त्यसमा सहयोग गर्न चाहिने सङ्घीय सरकार, स्थानीय सरकार, प्रदेश सरकार सधैँ तयार हुन्छ. र तपाईँहरूका सूचनाका आधारमा मात्रै हामीले काम गर्न सक्छौँ.
0: हजुर, यो वर्षायाममा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकहरूलाई सरको केही सन्देश छ?
1: अब त्यो जोखिम स्थानमा बस्ने नागरिकहरूलाई मैले के भन्छु भने स्थानीय सरकार, वडा अध्यक्षज्यूहरू, स्थानीय तहका गाउँपालिका अध्यक्ष उपाध्यक्षज्यूहरू, मेयर साहब, उपमेयर साहबहरू लगायत सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, अन्य राजनीतिक दलका नेतृत्वहरू, समुदायहरू र त्यहाँका लोकल समुदायहरूलाई पनि म के अनुरोध गर्छु भने यो जोखिममा भएका व्यक्तिहरूलाई चाहिँ यो विपदको समयमा जोखिमबाट टाढा राख्न, सुरक्षित ठाउँमा राख्न जाने कोसिस गरौँ. हाम्रो एक महिना दुई महिनाको त्यो अलिकति तयारीले हाम्रो ठुलो जनधनको क्षति जोगाउन सकिन्छ. त्यो हुँदाखेरि सम्पूर्ण महानुभावहरूलाई चाहिँ मान्छे जोगाउने कुरोभन्दा सबभन्दा ठुलो कुरो अरू केही पनि हुँदैन. मान्छे जोगाउने काममा ध्यान दिनुपर्छ भन्छु.
0: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ सर, अन्त्यमा केही भन्नुहुन्छ?
1: अब म अन्तमा के भन्छु भने यो विपदको कुराहरू सैद्धान्तिक रूपमा वैचारिक रूपमा यो धेरै कुराहरू छन्. विपदमा जाने सबभन्दा जोखिममा पर्ने भनेको सीमान्तकृत समुदाय, गरिबीको रूपमा पुरेका महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका धेरै पर्छन्. तिनलाई चाहिँ अलि ख्याल दिएर तिनको सामाजिक सुरक्षा र अन्य सुरक्षाको निम्ति अलि ध्यान दिनुपर्छ भन्ने कुरामा म ध्यान दिन्छु. र विपदका घटनाहरूमा चाहिँ नि हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको टेलिफोन नम्बर, शुल्क नलाग्ने टेलिफोन नम्बर 1149 तपाईँहरूलाई सबैलाई यो सूचना दिएर हामीलाई चाहिँ नि तपाईँहरूको राहत उद्धार र उपचारको निम्ति तपाईँहरूलाई एकदमै छिटो गर्ने काममा चाहिँ हामीलाई सहयोग गर्ने अवसर दिनुहोस्. र सबै महानुभावहरूलाई चाहिँ सूचना नै शक्ति हो भन्ने मा अनुरोध गर्दै यो विपदमा कास्की जिल्लालाई हामीले केही न केही रूपमा क्षति न्यूनीकरण गरेर एकदमै यो महामानवीय क्षति चाहिँ शून्य बनाउने काममा सबैको सहयोग होस् भन्ने अनुरोध गर्न चाहन्छु। ल तपाईँ यो एकदमै विपदको विषयमा एकदमै महत्वपूर्ण कुराहरू राख्न अवसर दिनुभयो। यो जुन चाहिँ रेडियो सफलता 103.4 MHz को सम्पूर्ण परिवार र हाम्रो दुर्गाजी सबैलाई म धन्यवाद दिन चाहन्छु र म सबै महानुभावहरूलाई 1150 नम्बर चाहिँ नि सम्झिदि राख्नुहोला र तपाईँहरूलाई सेवा गर्ने अवसर हामीलाई दिनुहोला भन्दै म यहाँबाट बिदा हुन्छु। नमस्कार।
0: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि सरलाई। आज हामीले छलफल गऱ्यौं जिल्ला प्रशासन कार्यालयबाट भइरहेका जस्तै जिल्लाको विपद व्यवस्थापनका तयारी, त्यो सँगसँगै सरकारी रणनीति, नागरिकको जिम्मेवारी र विपदको समयमा अपनाउनु पर्ने सावधानीको विषयमा आज हामीले छलफल गऱ्यौं। यो छलफलमा सहभागी हुनुभएकोमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव हुनुहुन्छ, कास्की जिल्लाको सम्पर्क व्यक्ति फोकल पर्सन हुनुहुन्छ विपदको विषयको चित्राङ्गत बराल सरसँग आज हामीले छलफल गऱ्यौं। समय दिनुभएकोमा सरलाई धेरै धेरै धन्यवाद दिँदै, विपद कुनै पूर्व सूचना दिएर अथवा हामीले पुरानो भनाइ छ नि बाजा बजाएर आउँदैन, त्यसकारण हामी हरेक समय चाहिँ सचेत हुनुपर्छ। अहिले पछिल्लो समयमा हामीले बनाएका संरचनाहरू विपद निम्त्याउने किसिमका देखिएका पनि छन्, त्यस कारणले गर्दाखेरि चाहिँ विपद कति बेला कहाँ आइपुग्छ भन्ने चाहिँ थाहै छैन, त्यस कारण हामी आफै सचेत भएर बस्नुपर्छ। र सरले भने जस्तै 1149 नम्बर तपाईँ हामी सबैले सम्झिराख्नुपर्ने नम्बर, त्यो विपदको बेलामा चाहिँ काम लाग्ने नम्बर भन्दै यो जानकारी गराउँदै आजका अतिथि सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौँ। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
1: नमस्कार।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460662 98460141081।
4: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97650960।
2: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
3: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
2: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
3: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
2: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
3: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
2: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
3: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
3: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम सहभागिता
3: कहाँ कसको कति सहभागिता
2: राजनीतिमा महिला सहभागिता कस्तो
3: पर्यटनमा महिला सहभागिता कति
2: व्यापारमा महिलाको स्थान कहाँ
3: अनि स्वास्थ्य र शिक्षामा महिला कति अगाडि
2: र साहित्य कला अनि संगीतमा महिलाको स्थान मेरो खुशी
3: अब मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: समावेशीको आवाज
3: कार्यक्रम सहभागिता
2: हरेक हप्ताको बुधबार बिहान 8:00 बजेदेखि सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 8:15 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा छलफल गर्छौ। कहिले राजनीतिमा महिला सहभागिता त कहिले सामाजिक क्षेत्रमा महिला सहभागिता, कहिले शैक्षिक क्षेत्रमा, कहिले निजी क्षेत्रमा त पर्यटन क्षेत्र लगायत विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता पछिल्लो समयमा बढ्दो छ। तर यो पछिल्लो समयमा बढ्दो अवस्थामा ल्याउनका लागि महिला दिदीबहिनीहरूले धेरै योगदान गर्नुभएको छ। यो विषयमा हामी छलफल गर्नेछौ। तर जहाँ जसरी हुन्छ महिला दिदीबहिनीहरू आर्थिक, सामाजिक र राजनीतिक रूपले सशक्त भएर अगाडि बढ़िरहनु भएको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौँ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ सामाजिक व्यक्तित्व, स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ, अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ, नागढुङ्गा आमा समूहका निवर्तमान अध्यक्ष हुनुहुन्छ कमला केसी। उहाँसँगको कुराकानी लिएर आएका छौँ। कमलाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: पहिला भन्दा अहिले अलिक फ्री नै छु। व्यस्तता कम छ, किनभने अब अध्यक्षको पदहरू भनेको एकदम ठुलो जिम्मेवारको पद थियो। अहिले म निवर्तमान छु, अन्त रहिरहँदा पनि म हरेक सामाजिक क्षेत्रमा सहभागी हुन्छु। र स्वास्थ्य स्वयंसेवी भएको हुनाले आफ्नो ओडामा टोलमा यस्तै काममा व्यस्त भइरहेको छु।
0: हजुर, त्यही त, एउटा सामाजिक क्षेत्रमा संस्थाको नेतृत्व गरिसकेको व्यक्तित्व होइन, केही सामाजिक काम छ भनेपछि मनै मान्दैन कि नजान।
1: हजुर,
0: त्यो जिम्मेवारी नभए पनि भूमिका त केही न केही छ भनेर
1: एकदमै। त्यो त हो, अब हामीलाई यस्तो ठाउँमा कार्यक्रम छ भनेपछि, जस्तो हिजो हामीले पनि सबैलाई बोलाउँदाखेरि सहभागी भइदिए हुन्थ्यो महिला दिदीबहिनीहरू यो कार्यक्रममा सहभागी भएर एउटा कुरा पनि सुनेर एउटा कुरा पनि जानेर आफूमा लागू गर्दै हुन्थ्यो भने हामीले जस्तो मनसाय हुन्थ्यो बोकेर हिँड्थ्यो भने मलाई पनि अरूले बोलाउँदाखेरि मलाई एउटा मलाई त्यही किसिमले बोलाउनु भएको छ भनेर बोलाएको ठाउँमा हरेक ठाउँमा म पुग्छु।
0: हजुर हजुर, पक्कै पनि, किनभने त्यो संस्थामा नेतृत्व गर्दा जनसहभागिता यति महत्त्वपूर्ण हुन्छ कि हरेक कार्यक्रम गर्दाखेरि सहभागीहरू कति हुनुहुन्छ होला, सबै धेरै

0: यस्तो यो ठाउँमा छ, यो समूहले यो काम गर्छ, आउनुहोस् दिदी बहिनीहरू सँगै हुनुपर्छ, यसरी घरभित्रै चुलो चौकामा मात्रै व्यस्त हुनु हुँदैन, बाहिर निस्किएपछि धेरै कुरा जानिन्छ। हिजो म पनि त्यही अवस्थामा थिएँ, घरमै बच्चाहरू हुर्काउने, खाना पकाउने, खुवाउने, खालि घरकै धन्दामा मात्रै म व्यस्त हुन्थेँ भने अहिले बाहिर निस्किएर मैले एउटा दुईवटा चारवटा कुरा पनि धेरै सिकेँ र यतिको बोल्न सक्ने भएँ। भोलि हजुरहरूलाई नि यो अवस्था आउन सक्छ, त्यो बेलामा तपाईँहरू बोल्न सक्ने, आफूलाई पढ्दाखेरि बोल्न सक्नुहुन्छ, यसरी सहभागिता हुनुपर्छ साथी सङ्गीहरू सँगै। राम्रो ठाउँमा त सहभागी हुनु पर्यो नि, जम्मा हुनु पर्यो नि त। अनि कार्यक्रम हुँदाखेरि त्यो कार्यक्रममा नि गएपछि साथीभाइ चिनिन्छ, एउटा दुइटा कुरा आफूले सिकिन्छ, आउनुहोस् भनेर उहाँलाई हामीले भन्छौँ।
1: हजुर हजुर, संस्थामा लागेपछि भनौँ न विभिन्न कार्यक्रममा जान जाँदै सिक्दै गर्दै नेतृत्वमै पुगेपछि आफैमा के परिवर्तन आउँदो रहेछ?
0: एकदमै हिजो म एउटा कुराकै भ्याकुल्टो थिएँ कि जस्तो लाग्ने कि है, भित्रै गएको भित्र मात्रै बसेँ नि, बाहिर कुरा केही भित्र बसेर बाहिर निस्किँदाखेरि एउटा केही अस्तव्यस्त जस्तो केही पनि नजाने जस्तो।
1: हजुर,
0: अब घरमै पकाउने बाहिर कुरा त नौलै लाग्ने कि। अनि जब म बाहिर निस्केँ, बाहिर निस्केपछि साथी सर्कल त्यो त राम्रो कुराहरू, साथी सर्कलले राम्रो कुराहरू हामीले लिने हो नि त, नराम्रो कुराहरू त लिनु हुँदैन होइन। अब हाम्रो उमेरका मान्छेहरू त्यस्तो नराम्रो नै गर्दै हिँड्नुहुन्न। अनि साथीभाइहरूसँग यो कार्यक्रमबाट धेरै नेतृत्व, धेरै राम्रो कुराहरू जानकारी पाइयो है, आफैले आफैलाई बलियो बनाउने, आफू आफै कसरी स्ट्रङ बनिन्छ भन्ने कुराहरू त्यो त एकदमै सिकियो के। नत्र भने अब हामी राम्रोसँग कसैलाई जवाब दिन नि सकिन्थेन, कतिपय परेका कुराहरू भित्रै मनमा गुम्साएर एक्लै रोएर कोठा खुल्न एक्लै रोएर यो बसिन्थ्यो। तर मजाले यो कुरा कुनै पनि अन्याय परेको कुराहरू यसरी भनेपछि नि मन हल्का हुन्छ, भन्नुपर्छ भन्ने नि लाग्यो है। अनि नयाँ कुराहरू पनि कसरी आफ्नो विकास वृद्धि कसरी हुन्छ त नि, त्यो कुराहरू नि एकदमै त्यो आयो कि। मान्छे क्षमता वृद्धिहरू है, बोल्न सक्ने हरेक कुराहरू, यस्तो पनि अब बाहिर निस्केपछि जानियो, यसले एकदम जीवनै परिवर्तन गराएको छ। पहिलाभन्दा धेरै नै परिवर्तन भएको छु, बोल्न सक्ने पनि भएको छु होइन, जहाँ त्यो चाहिँ खुसी लाग्छ मलाई।
1: हजुर, अहिले समग्रमा महिलाहरूको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ?
0: हिजोभन्दा केही अहिले परिवर्तन नै देख्छु मैले। त्यस्तै अब म पनि हिजो बाहिर निस्किन सकेका थिइनँ भने दिदी बहिनीहरू पनि बाहिर निस्किनै सक्नु भएको थिएन है। घरमा अब कतिपय घरमा अब अप्ठ्यारो परिस्थिति नै आउँछ। अब पहिला भन्दा त अहिले नै अब घर अब सासू आमाहरू श्रीमानज्यूहरूले अलिकति सहज वातावरण नै पहिलाभन्दा गराइदिनु भएको छ होइन। पहिला त अब त्यस्तो थिएन, गाह्रो नै थियो महिला दिदी बहिनीहरूलाई घरको काम चुलो चौकीदेखि यताउता गरेर बाहिर निस्किन त्यही गाह्रो थियो। अहिले अलिकति घरमा पनि हरेक अब यो सामाजिक सञ्जाल नै अहिले त यो हेरेर नै होला अलिक परिवर्तन हुन पर्छ भन्ने पनि जान्नु भयो होला होइन। अनि त्यसपछि अलिक बाहिर निस्किनु भएको छ, धेरै पहिलाभन्दा धेरै राम्रो प्रगति गर्नुभएको छ। पहिलाभन्दा त धेरै मैले त्यो हिजो हेरेका दिदी बहिनी र आज हेरेका दिदी बहिनीमा धेरै परिवर्तन हुनुभएको छ।
1: हजुर हजुर, धेरै बाहिर निस्किँदै गर्दाखेरि होइन यो अवस्थासम्म आउँदाखेरिका समस्याहरू चाहिँ के हुँदो रहेछन् दिदी बहिनीहरूको, महिलाहरूको?
0: हजुर, अब बाहिर निस्किन त पहिला त अब घरबाटै गाह्रो थियो, अहिले बाहिर निस्किनु भयो। बाहिर निस्किँदाखेरि उहाँले कामहरू अब पहिला त अब डराउनुहुन्छ नि त, कसरी यो काम झ्याप्पति यो गर्दाखेरि त्यो कार्यक्रममा जाँदाखेरि कतै मलाई बोल्नै दिनुहुने हो कि, कतै मलाई मैले केही बिगार्ने हो कि भन्ने, यस्तो त्यो कौतल त सुरुमै त त्यो अझै पनि डराउनुहुन्छ कुनै त।
1: हजुर,
0: सुन्नलाई जिज्ञास एकदमै गर्नुहुन्छ, त्यहाँ गएर कसैले प्रश्न उठाइदियो भने त्यसको जवाब दिनलाई उहाँलाई गाह्रो हुन्छ, अझै पनि गाह्रो छ। मलाई के प्रश्न सोधेर के हुन्छ कि भन्ने त्यो हुन्छ। अब हिँड्दै गर्दाखेरि अब राम्रा नराम्रा कुराहरू नि त्यो पचाउन सक्ने क्षमता नै हुनुपर्छ कि हामीमा। अनि अब सबैले राम्रो भन्छन् भन्ने नि हुँदैन। अनि त्यो ठाउँमा गइसकेपछि अब कोही कोहीले त के त्यो ब्याग बाइटिङ अब गर्दा गर्दै पनि यस्तो उस्तो भन्छन्, अनि त्यो भन्ने भन्दा पनि त्यो केही कुरा भन्यो भने किन गएको यस्तो भन्छन् भनेर त्यो कुराले पनि मन दुखाउनुहुन्छ। त्यस्तो होइन, पोजिटिभली लिनपर्छ हरेक कुरा, गर्ने मान्छेहरूलाई गर्ने मान्छेहरूलाई भन्छन् गाह्रो छ नि, गर्ने नै मान्छेलाई हो भन्ने नगरेर थपक्कै हामी हिजो

0: टक्कै भित्र बसिन्थ्यो भने भन्नु कसैले केही भनिदिने थिएनन् कसैले चिन्दिने थिएनन् भन्दा नि भन्ने थिएनन् बाहिर निस्किसकेपछि केही गर्न लाएपछि मान्छेले त्यस्तो खुट्टा तान्छ भन्छ यस्तो कुरामा डराउनु हुँदैन भन्छन् त्यस्तो कुरालाई हामीले त्यस्तो राम्रो कुरालाई राम्रो लिने हो नराम्रो कुरालाई छोड्दै त्यो अगाडि बढ्ने हो भनेर मैले भन्छु अब कसैले एउटा कुरा केही भन्यो भने त ए हिँडेको यस्तो भन्दो रहेछन् यस्तो गर्दो रहेछन् भन्ने ऊ हो भन्ने साथीहरू पनि विभाजन हुने गुट उपगुट हुने त्यस्तो त्यस्तो हुँदो रहेछ क्या यस्तो यस्तो हिँड्दाखेरि अनि उसित बोलेसित रिसार जस्तो गर्ने त्यो त्यस्तै हो त्यो अब समय अनुसार चल्न सिक्नुपर्छ त्यो भइरहेको छ आफ्नो काम गर्दै अनि आफूले दुईटा कुरा भने सिक्दै गर्ने हो भनेर मैले भन्छु उहाँलाई
1: हजुर हजुर पक्कै पनि त्यो फेरि हौसलालाई फेरि
0: निस्किन्छ हजुर हजुर यस्तो भने यस्तो हुन भन्दा नजान पाए भनेर त्यो भनेको अब केही कुरा आउँदा नजानेका हुन्छ नि केही कुरा त्यहाँ सोधेका हुन्छन् केही बोलेका हुन्छन् त्यसलाई फेरि नेगेटिभ रूपमा लिएर किन यस्तो गरेको यस्तो गर्नुहुन्न भन्ने कोही त्यस्तो तानासाही पनि साथीहरूमै पनि त्यो देखिन्छ देख्दाखेरि अब कतिपय त्यस्तो कुरा चित्त बुझ्दैन नि त अनि यस्तो भन्दो रहेछ नि ए बरु नगएकै ठिक हो कि बरु घरै बसेको ठिक हो कि यस्तो बोल्दो रहेछ यस्तो गर्दो रहेछ नि हुन्छ त्यस्तो भइरहेको छ
1: हजुर
0: पत्रो पत्रो बर्नेहरू कतै हेर्नु त कति खुट्टा तान्छन् कति आउँछन् अब हामी त के हो भर्खरै हिँड्न ला ताते ताते गरेर हिँड्न लाएको मान्छेहरूलाई गर्छन् अब त्यही पनि हिँड्न छोड्यो भने त हामी लडिन्छ हामी डह्रो भएर खुट्टा टेकेर हिँड्ने भनेर भन्छौँ उसले
1: त्यो के कारणले हामी यति भनौँ न बल्ल आफ्नो घर परिवार बच्चाहरूलाई रेखदेख गरिसकेपछि निस्कन पर्ने स्थितिको किन आयो होला अझै पहिल्यैदेखि निस्किन सक्ने वातावरण किन भएन
0: त्यो हाम्रो ज्ञान अब त्यस्तो त्यो बाटो देखाइदिने मान्छे नै नभएको होला सायद अब हजुरले जस्तो यहाँ मलाई बोलाउनु भयो पहिले मलाई पहिले पहिले पनि बोलाइदिए अब है अब कति तपाईँहरूले कार्यक्रम तालिमहरू दिनुहुन्छ त्यो तालिम पहिले पहिले पाउन पाएको भए हो यस्तै यस्तै कारण यस्तो यस्तै कारणले नै हामी बाहिर निस्किन एक त भरायसी कारणले नै होला एकदमै महिलाहरूलाई घरको चुला चौकोदेखि घरको बच्चादेखि बुढालाई खाना ट्याक्क बनाइदिएर राखिदिन पर्ने घरको परिवारलाई खाना खाजा सबै कुरा भित्र सब गर्न पर्ने भएको हुनाले पहिलो त त्यही भएर नि भित्रै रुमल लिएको अवस्था अनि त्यसपछि एउटा त्यो फेरि सर्कल पनि चाहिन्छ कि ल न यस्तो छ त्यहाँ फलान ठाउँमा जानु त भन्ने मान्छे पनि चाहिन्छ कि दिदी बहिनीहरूलाई होइन अब पहिला प्रविधि नै थिएन यस्तो सोसियल मिडियाहरू यस्तो थिएन अब त हामीले थाहै पाउँथेन घरै बसेर ए यस्तो रहेछ अरे भन्ने कुरा त्यो टिभीसिभी हेर्ने मात्रै हो त्यो खालि दिमागमा त्यो राख्ने थिएनौँ क्या हेरे सक्यो नि त म पनि त्यहाँ जान पाएँ अहिले त ऊ गरेछ ऊ गर्छ ऊ साथी गयो ऊ गएको जाँदाखेरि म नि जान पाए हुन्थ्यो कि भन्ने भित्रै बसेर म नि जान पाए हुन्थ्यो कि भने चाहिँ त्यसलाई जानु भन्ने मान्छे नै हुनुपर्छ कि साथीले ल जानु न त यस्तो ठाउँमा यस्तो छ जान भनेर एउटा हौसला दिने मान्छे साथीहरू नि हुनुपर्छ जस्तो लाग्छ त्यति बेला अब त्यो साथीहरू नै अब सबै हामी जस्तै भइयो होला होइन अब हामीभन्दा माथिले जानेकाले त्यो वातावरण बनाइदिनु भएन होला मेन त आफ्नै घरको समस्या दोस्रो फेरि त्यो भएर होला जस्तो लाग्छ मलाई
1: हजुर
0: त्यही नै होला मेरो जीवनमा पनि त्यस्तै नै परेको नै हो
1: हजुर हजुर अहिले चाहिँ एकदम सशक्त हुनुहुन्छ दिदी बहिनीहरू सामाजिक रूपमा
0: एकदमै पहिलाको लेखि त आठ जमिनको फरक होला
1: हजुर बाहिर निकाल्न त्यति गाह्रो छैन
0: छैन छैन त्यही आफूलाई व्यवस्थापन आफूलाई समयको व्यवस्थापन गर्न पर्यो उहाँहरूले नत्र भने त्यस्तो चाहिँ गाह्रो छैन
1: हजुर
0: त्यही दिग्दार त्यो कारण अब यस्तो हुँदो रहेछ नि त अब कहीँ गएर यो त भनेर भन्छन् यस्तो भन्छन् ए नगर्न पाइने हुन्थ्यो भन्ने कोही कोही फेरि नगर्ने मान्छेहरू नि हुन्छन् मेरै जीवनमा पनि पर्यो होला कति त्यस्ता कुराहरू हुन त अनि मैले के भन्छु भने त्यो फलहरू जुन रूपमा फल लाग्छ नि त्यसलाई नै घटारो लाग्ने हुन्छ ठिङ्ग उभिएको फल केही नै नजर के त्यसलाई किन हान्छन् त नि ढुङ्गाले त्यो फल खाना पाउँछु भनेर पो हान्छन् त्यो भनेर मैले आफूलाई नै त्यस ऊ बनाएको छु कि स्ट्रङ बनाएको क्या त्यो कुराले नै तर साथीहरूलाई पनि भन्दाखेरि म त्यही नै भन्छु तपाईँहरू अब बाहिर निस्किन लाउनु भयो केही कुरा भन्न सक्ने हुनुभएछ आफ्नो कुराहरू राख्न सक्ने भए मान्छेहरू यतिकै यसो बोलिहाल्छ
1: हिजो बस्नु थियो आज यस्तो परिवर्तन भएको मान्छेलाई होइन
0: त्यो कुरामा त्यो हुन हुँदैन थियो फेरि त्यो मान्छेमा ऊ दिदी बहिनीहरू हाम्रो बहिनी छोरी बुढी बुहारी अब यस्ता थिए अहिले त यतिको बोल्न सक्ने भए आफैमा आफैमा स्ट्रङ बन्छ गर्न सक्ने भए भन्नु कहाँ हो कहाँ हो अब त्यो चाहिँ अलिकति जाने सुन्ने भयो कि भन्ने त मानसिकता हुन्छ
1: हजुर जानुपर्छ अनि अहिले पछिल्लो समयमा चाहिँ कस्तो पाउनुहुन्छ महिलाहरूको आर्थिक सशक्तिकरण चाहिँ कतिको पाउनुहुन्छ आर्थिक कति सबल छन्
0: हजुर
1: होइन बिस्तारै अब दिदीबहिनीहरू केही गर्न पाए हुन्थ्यो भनेर उद्यमशीलताका कामहरू पनि सुरु गर्नुभएको छ होइन यसलाई कसरी हेर्नुभएको छ
0: हजुर हजुर हो पहिला भन्दा त्यतिकै हातै खुम्जाएर बस्नु भएको छैन केही न केही अहिले अनलाइन व्यापार घरैबाट सटरै लिएर बाहिर भाडा देखाएर भाडातिर नै पर्छ भन्ने छैन भित्र भित्रभित्र आफूले गरेका यो सिकाएका जुन अब उहाँले लिएका तालिमहरू हुन्छ नि तिनीहरू आफैले भित्र बसेर कोठेमा बसेर पनि हिजो सञ्जाल हाम्रो महिला सञ्जाल थियो त्यति बेला त्यो सञ्जालले कार्यक्रममा धेरै दिएको थियो त्यो माया पोतेहरू मालाहरू उनीहरूदेखि लिएर यो दुलालाई बनाउने माला त्यो बनाएर बेचिरहनु भयो कि भित्रभित्र अचारहरू बनाएर बेचिरहनु भएको छ त्यो गर्नुभएको छ हामीलाई हेर्न अझै पनि हेर्न आउनु न हेर्न आउनु भन्नुहुन्छ हामी हेर्न पनि जान्छौँ अनि दर्ता चाहिँ गर्नु दर्ता गरेपछि 30% छुटमा पाइन्छ दर्ता गरेपछि के रायो तिर्नुपर्छ भन्ने सोच्नुहुन्छ चाहिँ के हुँदो रहेछ हामी त्यस्तो ठुलो काहीँ गर्ने होइन अब यो व्यवसाय भित्र गर्ने आफ्नो आफ्नो आफूलाई चल जीविकोपार्जन गर्ने हामीले अनलाइन व्यापार गरे धुन्दन बाहिर देखाएर त्यस्तो चाहिँ होइन त्यो गर्दा गर्दै गरिन्छ नि त पहिला सानोबाटै सुरु हुने हो यतिको तपाईँको सबैको क्वालिटी क्वान्टिटी सबै कुरा मिलाउनु भयो भने त बाहिर विदेश पनि जान्छ यतिको बनाउनु भयो भने गर्नु गयो त्यो यो सुरुवात हो नि त भनेर भन्छु पहिला भन्दा जे होस् अहिले सक्षम नै हुनुभएको त्यही पहिला जस्तो घरकै मान्छेको घरकै श्रीमानकै श्रीमानलाई नै हात थापेरै खान पर्ने एका दुई हुनु होला नत्र भने कोही कोहीले केही न केही गर्न पर्छ भन्ने छ तर कसरी गर्नुपर्छ भनेर उहाँ नै छट कुनै छटपट्टि नै हुनुहुन्छ कि गर्न आफूले गर्न पर्दो रहेछ आफूले आफूले कमाउन पर्दो रहेछ मैले कमाएको मैले लाउने कुरो एउटा लिपस्टिक लाउने चिज पनि मेरो पैसाले किन्न पाएँ त नत्र भने सधैँ हात फुलाउँदा त गाह्रो हुन्छ यतिको सक्षम भइसकेपछि उहाँ पनि गाह्रो जस्तो लाग्यो कि मलाई के गर्नुपर्छ भन्ने चाहिँ छ
1: छ तर कति आइडियाहरू छैन
0: छैन गरिहालेको कुराहरूलाई बजार व्यवस्थापन गर्न गाह्रो छ अब दुई चारवटा पाँच सातवटा बेचेर मात्रै भएन होइन कसरी व्यवस्थापन गर्ने होला के गर्ने होला अनि म दिदीबहिनीहरूले बन्द गर्नु निरन्तर पनि दिनुहुन्न क्या मेरो कतिपयहरू गरिसकेपछि त्यसलाई ध्यान दिनु पर्यो नि त होइन र त्यो आफूले सिकिसकेको कुरालाई त्यसलाई अब मजाले ध्यान दिने ध्यान दिएर यसलाई मैले पुरा गराउँछु भनेर सोच्नु पर्यो
1: हजुर
0: लागिसकेपछि अब केही समय मैले घरबाटै गरेँ त्यसपछि म बाहिर पनि निस्किन्छु हेर्नु नि त माया मसलाको त्यो दिदीहरू कति त्यो दिदी कति गर्नुभयो सानो व्यवहारबाट अहिले हेर्नु जे खोजे नि पाउने बनाउनु भएको छ गरे के हुँदैन हुन्छ नि त लगनशिप आफ्नो मन पनि हुनपर्छ के अनि धन पनि हुनपर्छ सबै थोक हुनपर्छ कतिपयहरूले अब लगानी गर्ने आर्थिक पनि हुँदैन भन्नुहुन्छ होइन
1: हजुर
0: भन्नुहुन्छ त्यस्तो पनि आर्थिक स्रोतहरू छैन भन्नुहुन्छ
1: हजुर
0: अहिले त अब महिलालाई केही पर्सेन्ट ब्याजमा पनि छ नि दर्ता गराउनु पर्यो
1: हजुर
0: त्यो पनि छ यो त सरकारले राखिदिएछ नि त राम्रो कामलाई त राम्रो नि भन्नुपर्छ अनि त्यो निकालेर नि गर्न सकिन्छ अब आफै नहुँदैन आफ्नो मन हुन पर्यो गर्छु भन्ने
1: मेन भनेको
0: धैर्यता महत्त्वपूर्ण अब केही समय गर्छु भने त्यसलाई अस्तव्यस्त छोड्ने फेरि गर्दै गर्दाखेरि कहिले पनि भइ नै हाल्छ त्यो भएन भने पनि भन्नु कहिले कहीँ हुँदैन भएन भने नि आत्तिन हुँदैन क्या केही समय हुँदैन फेरि हुने दिन हुन्छ
1: हुन्छ
0: मैले त्यो गर्नेहरूलाई नि त्यसरी नै भन्छु नहाल्दिनु है कत्रो कत्रो बिजनेस उपचार गर्नेहरू अहिले देखिएको उनीहरूलाई नि गाह्रो थियो त्यो बेलामा अब हामीले सुन्दै गर्दाखेरि भन्नुहुन्छ नि त अब साथीहरू व्यवसाय गर्दा नि तपाईँहरू त केही भएन लाभ्रेको बुढी पैसा आउँछ के भन हामीलाई यहाँ व्यवसायमा कस्तो चुनौती अब मलाई भन्नुहुन्थ्यो के ठुल्ठुलो व्यवसायहरूले नै यस्तो यस्तो भन्छन् त्यो चुनौती हेर्दाखेरि ठुलो व्यापार त्यो आयो भने सानो व्यापार ठुलो व्यापार सबैलाई आउँछ धैर्यता चाहिँ गर्यो भने राम्रो फेरि हुन्छ कहीँ जान पर्दैन हाम्रो नेपालमा सुन फल्ने देश हिँड्यो सबै थोक छ नि त आफ्नो मन धैर्य त सबै हुन पर्यो.
1: अहिले जस्तै राजनीतिक अवस्था चाहिँ कस्तो पाउनुहुन्छ? राजनीतिमा कतिको सशक्तिकरण भएका छन् महिलाहरू? राजनीतिक क्षेत्रमा कतिको लागेको देख्नुभएको छ?
0: अहिले चाहिँ जुन अब गएको बेला भन्दा अहिले अलिक कमै होला जस्तो मान्छु है मैले. अब गएका वर्षहरूमा त अब हामी नै लाग्योला है, हामी लाग्यो अब केही महिलाहरू पनि लाग्नुभयो. तर अहिले त अब अलि नैरेश्यता जस्तो छ क्या. राजनीति गरेर नै के हो र, बरु आफूले व्यवसाय केही गर्न पाए गरे त बरु दुई पैसा पनि हुन्छ, बरु आफ्नो केही घरकै केही काम गरे त खाना पाइयो होइन, खाना पाइयो दुई पैसा भयो भने आयो. राजनीति के, राजनीति गरेर ठुले मान्छे बन्ने सपना देख्नु पर्यो होइन भने त्यो बिचमा गरेर त्यो गरेर हिँड्नु त्यो बेकार हो जस्तो पनि भन्नुभयो. अब त्यो मलाई त्यस्तै लाग्छ, अब कसैको पछि लाएर हिँड्नु होइन, कार्यकर्ता बन्नु यो पनि बेकारै जस्तो लाग्न थाल्यो कि. किनभने
1: यस्तो नैनस्यता चाहिँ किन आयो कि, त्यो सहभागिताका लागि मात्रै बोलाउने, अरू बेला चाहिँ आशा नगरी
0: पाउनु. एकदम हजुर, एकदम यो कुरा एकदमै हजुरले सोधेको कुरा एकदम मन छोयो मलाई. त्यही नै भइरहेछ, सहभागिताको लागि प्रयोग गर्ने महिला दिदी बहिनीहरूलाई होइन. अब यस्तो केही काम पर्यो भने अब त्यो काम त दुःख गर्नेहरूलाई, दुःख गरेको मान्छेहरू त आँखाले हेर्न सक्नु पर्यो कि. राम्रो गर्नेलाई मैले मेरो भने के छ भने, राम्रो काम गर्नेलाई आफूलाई पिर्छु मार्छु भने शत्रुलाई राम्रो हो भन्ने जान्नुपर्छ, भन्नुपर्छ कि हामीले हो कि होइन. नराम्रो गरेछ भने मेरो हजुर मेरै बुवा भए पनि यसले नराम्रो गरेछ भन्न सक्नुपर्छ कि. हाम्रो मात्र परिपाटी के भयो भने त्यही हो, गुट उभो गुट मेरो तेरो भन्ने त्यस्तो चलन. राम्रो गरे पनि त्यही राम्रो गरेछ भने कुनै बेला पनि कुनै प्रशंसै नआए आएन कि. कति गरे होला, कति गरे होला नि होइन, गर्नुभयो होला दिदी बहिनीले, कुनै त्यो गरेको प्रशंसा कुनै बेला पनि त्यस्तो गरेको हुने आएन कि. राम्रो गरेर राम्रो गरेको नि आएन, नराम्रो गरे त्यो राम्रो गरेको पनि के गरेर फलान गरेर के भयो र भनेर त्यो चाहिँ भनिदिने कि. गरेका बरु त्यसलाई भएन मिले छैन भने त्यसलाई कसरी राम्रो बनाउने भनेर भन्नु पर्यो कि. कसरी राम्रो बनाउने हो, के पुगेन त्यहाँ, हामीले के त्यसमा के सहयोग गर्न पर्यो भन्ने हुन्छ नि. त्यो चाहिँ पढ्न हुँदै भएन, त्यो भएन. गरेको कामले नै गरे, कति गर्दाखेरि नै गरेका काम पनि ओहो, कुनै काम पनि आहार नै भएन कि. त्यसको कामले नै नैरेश्यता देखायो दुनियाँले. फेरि जुन भन्यो अब त्यो नानै त नभन्नु, जुन हामीलाई भनिदियोस् न त अब यस्तो काम गरे भनेर भनिदियोस् न भन्ने,
1: शब्द मात्रै चाहिँ
0: हामीले केही चाहिएकै छैन, शब्द के भन्ने छँदै होइन. बरु बाहिर बाहिर गरे ओहो तपाईँले यस्तो काम गर्नुभयो, कसरी गर्नुभयो, हामीले नि गर्न पाए हुन्थ्यो भनेर बाहिर बाहिर गरे भने, जुन हामीले अपेक्षा राखेको व्यक्तिले हामीलाई कुनै दिन पनि दिदी बहिनीहरूलाई पनि कुनै बेला पनि हो त नि तिमीहरूले गर्यो
1: हौसला
0: भन्ने त्यो भएन. त्यो हुँदाखेरि अब यस्तै रहेछ राजनीति भन्ने कुरा पनि. जो मान्छे जो गयो त्यही गयो, त्यही गयो उसैका मातहतभित्रका मान्छेहरूलाई भयो. अब राम्रै गर्दा गर्दा नि ब्याग गर्न खोज्ने, त्यसलाई फाल्न खोज्ने, त्यसले गरेको कामहरूलाई नराम्रो भन्न भन्ने, यस्तो भइरह्यो कि. यो कुराले एकदमै मलाई दुःख लाग्छ. दिदीबहिनीले पनि दुःख मान्नुहुन्छ. अब त कति गरियो, अब त भयो भयो भयो, आफ्नै काम गर्ने, आफै रमाउने, आफै खुसी हुने, यति त दिदीबहिनीहरू चिन्ने, के गरेर अगाडि बढिन्छ, कसरी पैसा कमाइन्छ भन्ने पनि थाहा पाइयो है. अब यतिको हामी भइसकेपछि अब कसैलाई हजुर भन्न नि परेन, कसैलाई ल बजेट ल्याऊ भन्न नि परेन, बरु आफै गरौँ, आफै रमाउँ, आफै घुमौँ, आफै हिँडौँ, राजनीतिर पनि नलाम केही नगरौँ, सामाजिक गर्नु पर्यो नै, बरु ए 5-5 हजार उठाएपछि एउटा काम बनिहाल्छ त. यतिको मान्छेहरूले के भएपछि त दिन पनि जान्नु पर्यो नि. हामी सबै पोको पारेर मरेर जाँदा लैजाने होइन के अरे, कि हामी त्यो मागेरै खाने हुन पर्यो, नत्र केही भएपछि दिन सक्ने हुनपर्छ क्या. अनि त्यो मनस्थितिमा हामी के अब कतैले हजुर यति पर्यटक ल्याउनु भन्दा हुँदा पनि बरु हामीले केही आफै साथीभाइहरूमा कतै केही त्यस्तो अवस्था कमजोर भएकाहरू कहीँ विपन्न वर्गका छन् भने कसैले पढ्नको लागि पनि गाह्रो छ भने कसैले पोसाकको नि गाह्रो हुन्छ त्यस्तो ठाउँमा हामी पाँच सातजना भएर पाँच जरुरतहरू उठाएर गरौँ न त गर्न नसकिने के छ गर्ने होइन त्यो गरौँ त्यसरी गरौँ कार्यक्रमहरू गरौँ अब यो चाहिँ यो कार्यक्रम गरेर हामी गरेको जस पनि पाइएन भन्ने त्यो चाहिँ
1: हजुर हजुर
0: राजनीतिमा नै त्यस्तै अब राजनीति किनभने योगदान कति गरियो कति गरियो हिजो रातै दिन त्यो के पाइयो त नि त रातै दिन फुट्टै फुट्टामा फोरा उठाइयो घाम भन्दैन पानी भन्दैन खानामा खानी नमि खाना नमिलेर हेर्नु डायरिया भएर त्यो
1: खाना
0: घरकाले हो रातै दिन अहिले त के मलाई त्यो भन्न हामीलाई त केही छैन तपाईँ त झट्टै हिँडेको भएर तपाईँ पश्चाताप लाग्छ होला हो हामीलाई त हिँड्दैन हामीले त गरेका छैनौँ गरे हामीले आशा पनि गरेनौँ किन गऱ्यो भने प्रश्न पनि छैन तैँलाई यो भन्छन् मलाई त हुँदैन
1: भनिहाल्छ नि
0: अहिले त अहिले अलिकति भने अलिकति फरक भइसकेँ म सुरु सुरुमा त त्यति कस्तो यो किन छिरे किन गरेँ किन गरे त्यसो किन हिँडे भनेर मलाई धेरै पश्चाताप भयो कि
1: अब स्वभाव मिल्दैन नि त अब तपाईँलाई मलाई पद दिए हुन्थ्यो भनेर नेताहरूलाई भेटिराख्ने पुस्तक
0: छैन
1: परेको बेलामा निस्वार्थ भएर योगदान गर्नुभयो अनि कामको मूल्याङ्कन
0: गर्छु भनेर आइयो केही गरियो
1: गरियो
0: अनि त्यो गरेर त्यो प्रोत्साहन गरे गरिन्थ्यो
1: गरिन्थ्यो पनि
0: होइन ल यस्तो चलिन्थ्यो नि त प्रोत्साहन गरेर त मान्छेलाई यस्तो जस्तो जस्तै आउँथेन हो किन पनि त्यति बेला आफै गर्छु भने किन आउँदैन
1: हो त यस्तीको व्यक्तिलाई हामीले हालेर लैजानुपर्छ भन्ने खालको मूल्याङ्कन
0: छैन हामीले हामीलाई मात्रै हाम्रो कामको मूल्याङ्कन गरिदिने हो भने हामीले जुन हामीले सोचेको मान्छेलाई नि उसलाई पनि हामीले कति गर्थ्यौँ होला कि त्यो हामीमा फेरि हामी साथीभाइ सबैले भन्ने कुरा है हाम्रो कामको मात्रै मूल्याङ्कन गरिदिएको भएदेखि हामीले उनका गुण ज्ञान हामी यति गाइन्थेन होला कि किनभने आफूलाई गर्नेले त आफूले पनि गर्नु पर्यो
1: होइन
0: पाप लाग्छ गरेकालाई गरेको हो नै हुनुपर्छ त्यही भएर मैले शत्रुलाई पनि गरेको छ भने हो नै भन्नुपर्छ गरेको हो यसले राम्रो गरेछ भन्नुपर्छ त शत्रु हो भनेर त गरेको कामलाई होइन त्यसले गरेन के गरेछ भन्नु मिल्छ हामी यतिको मान्छेले यहाँ त हामीलाई त आफ्नै मान्छेले होइन भन्ने भयो कि हामी त आफ्नै थियौँ आफ्नै परिवारभित्रको थियौँ तर हामी गरेको हो कि हामी गरेका होइनौँ कि त्यस्तो भयो कि त्यो चाहिँ हुन हुन्थेन एउटा परिवार हो सधैँ एउटा अब जति उनीहरूले खै त्यो भने पनि मनभित्र हाम्रै मान्छे भन्ने लाग्छ फेरि त्यो हामीमा त्यस्तो पोजिटिभ भाइब त सधैँ आइरहोस् त्यो त नेगेटिभ नआओस् यसलाई यस्तो गरमलाई भन्ने कुन चिज नआओस् मैले त्यो भगवान्सँगै प्रार्थना गर्छु त्यस्तो नेगेटिभ भावना नआओस् उसले हामीलाई गरे पनि तर हाम्रो मनले अब यो चाहिँ गर्न हुन्न अब हामी यसरी हिँड्नुपर्छ भन्ने मात्रै आएको हो तर जसले हामीलाई गरेर उसलाई चाहिँ राम्रै होस्
1: हजुर
0: राम्रै होस् त्यो हाम्रै मान्छे हो
1: होइन
0: भन्दैनौँ के हो त हाम्रै मान्छे हुन् त तिनीहरू
1: उसलाई राम्रो भनेर
0: हो त
1: होइन अगाडि बढाइयो
0: बढाइयो
1: त्यसपछि चाहिँ अब अहिले नराम्रो त
0: भन्नै सकिन्न भन्नै सकिन्न यस्तो हुन्छ नि अब एउटा घर परिवारमा कसैले छोराछोरीले अब हेर्दा गरे गर्ने बाबुहरू कता पनि हुन्छन् र त्यो छोराछोरीले त बाबु होइन भन्न त कसरी मिल्छ त मलाई हेर्दै गरे पनि बाबु त पाएको त्यही हो भने चाहिँ त्यही सोचिछु मैले पनि बाबु पनि अभिभावक हो सबै उहाँहरू नै हुनुहुन्छ जुन हामीलाई अब हिजो डोराएर हिँडाल्नु भयो हात छोडे अहिले छोडे पनि अहिले हात छोडिदिए पनि हिँड्नु त डोराएर हिँड्नु नै भएको हो के अरे गर्नु नै भन्नुभएको हो अब हिँड्दै हिँड्दै बाटोमा हात छोडिदिएपछि त हामी अलपत्रै परे जस्तो भयो तर पलपत्र परेका
1: छैनौँ
0: गर्न सक्ने भयो हामीले बोल्न सक्ने भयो हामी गर्न सक्ने भयो हामी आफैले केही गर्न सक्छ एक्लै पनि गर्छौँ भन्ने भाषा त कतैले हात थाप्न ल्याउनुहोस् भनेर हिँड्न पर्ने स्थिति आएन। हाम्रोमा त्यो धैर्यता त्यो आत्मबल छ।
1: हामीले के बुझ्नुपर्छ भने त्यो पद र प्रतिष्ठा स्थायी हुँदैन, त्यो पद र प्रतिष्ठा चाहिँ छेडीको सम्बन्ध होइन, जुन खालको समाजमा एक खालको पारिवारिक सम्बन्ध बनाएर बसेका छौँ त्यो चाहिँ स्थायी हुन्छ। भोलि पनि त्यो पद सकिएपछि त्यही फर्किनुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। पछिल्लो समयमा धेरै ठाउँमा चाहिँ त्यो पदमा पुगिसकेपछि आफ्नो पृष्ठभूमि बिर्सिने, हामीलाई चाहिँ कसरी म यहाँसम्म आएँ, एक्लै त्यो व्यक्ति त्यहाँ पुगेको हुँदै हुँदैन जोसुकै होस्, अथवा म नै रेडियो सफलतामा सञ्चालन गरिरहेको छु, म यहाँसम्म पुग्नको लागि मेरो परिवार मेरो समाज मसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरूको योगदान उति नै रहेको छ होइन। त्यो हरेक व्यक्तिलाई कमलाजीलाई अध्यक्ष निवर्तमान अध्यक्ष बनाइरहँदा उहाँलाई पनि योगदान दिनका लागि हामी सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको छ र कुनै व्यक्ति हरेक व्यक्तिमा चाहिँ त्यो हुन्छ। तर हामी पछिल्लो समयमा तपाईँले भने जस्तै म पनि देख्छु कि त्यो प्रति पद चाहिँ कहिल्यै जाँदैन जस्तो, त्यो पद पेवा नै हो पेवा जस्तो गरेर चाहिँ व्यवहार गरेका देखिन्छन्। तिमीले चाहिँ भोलि तपाईँ आफ्नै दुःखी हुनेवाला हुनुहुन्छ भन्ने पनि म जानकारी दिन चाहन्छु। र कमलाजीलाई जस्तै यिनै कामहरू गरिरहँदाखेरि होइन, सामाजिक काम राजनीतिक काम अथवा सामाजिक क्षेत्रमा लागि पर्दाखेरि चाहिँ चुनौती चाहिँ के आउँदो रहेछ, कस्ता कस्ता चुनौतीहरू भोग्नु पर्दो रहेछ?
0: त्यही त यही भनिहालेँ नि मैले, अब काम गर्दै जाँदाखेरि त्यो काम गरेको जस पाइएन भन्नुभयो होइन, अब काम त
1: जस पाउँदाखेरि अलिकति मन दुख्यो
0: नि त,
1: फेरि ब्याक हुन नि मन लाग्ने या म हिँड्दिनँ भन्न पनि मन लाग्छ,
0: अहिले लाग्यो भएको कुरा त्यही त, अब आफै बरु नमागम पठाएको नभए आफै आफै गरौँ भन्ने आयो नि। अब सुरुमा त अब काम गर्दै जाँदाखेरि साथ सपोर्ट त वर्षी दिदीबहिनीहरूले त कति दिनुभएको, उहाँलाई मैले भगवानै भन्छु, हामीले बोलाएको टाइममा हामीले 15 बोलाएमा 30 40 भाइदिने एकदमै सब, किनभने हाम्रो कार्यक्रमहरू आफैले आफैलाई त्यस्तो भन्ने त होइन, दिदीबहिनीहरूले सुन्दै गर्दाखेरि भन्नुहोला कतिको जाँगारिलो हुनुहुन्थ्यो कि, त्यति जाँगारिलो हुनुहुन्थ्यो, तर हामीले पनि उहाँहरूलाई नि म अध्यक्ष भइराख्दा सामाजिक सञ्जालमा हाले पनि प्रत्येक अध्यक्षहरूलाई मैले फोन गर्थेँ, फोन गरेर म अध्यक्ष हुँ भनेर सचिवलाई पनि जिम्मा दिन्थेन, मैले नै गर्थेँ, कतिपयहरू सचिवलाई पनि गर्नु भनेर मैले भन्थेँ, अनि उहाँहरू एकदमै जुझारु उत्साहपूर्वक आउनुहुन्थ्यो कि, कार्यक्रम गर्नलाई हामीलाई गाह्रो थिएन। अब त्यहाँ कार्यक्रम गर्न त गर्यो, गर्दाखेरि जुन हामीले अपेक्षा गर्थ्यौँ त्यो मान्छे आइदिनुहुन्थेन,
1: हजुर
0: अहिले हुन्थ्यो हामीले गरेको कार्यक्रममा, अब के कुरामा मन दुख्थ्यो के हो, अब होला उहाँको कुरा के, तर हामी त प्रत्यक्ष गरेर चाहिँ भने अभिभावक हाम्रो हो भनेर
1: भन्थ्यौँ,
0: सो म आफै गएर नि बोलाउँथेँ, फोन नै गर्थ्यौँ, अनि उहीँ गएर प्रत्यक्ष गरेर भेटेर नि बोलाउँथेँ, नआइदिँदाखेरि अलिक दुःख लाग्थ्यो, अरूलाई बोलाउ आफ्नै अभिभावक नआउने अरूलाई बोलाउनु पर्थ्यो, मन कता कता दुख्थ्यो कि, आफ्नै आइले त अरूलाई बोलाउनु पर्थेन, अब कार्यक्रमको सौभाग्यलाई कोही पनि नहोइकन अगाडि रोमा कोही पनि नहोइकन कार्यक्रम गर्न नि मिल्ने थिएन,
1: हजुर
0: अब
1: पछि पछि यस्तो सामान्य रूपमा लिन थाल्नु
0: भयो, सुरुमा त्यस्तो चुनौती त आयो, कार्यक्रम भव्य भ जुन अपेक्षा गरेका व्यक्ति नआइदिँदाखेरि अलिकति त्यतिमा दुखी चाहिँ म हुन्थेँ,
1: हजुर
0: पछि पछि त अब बानी परे पनि जेसुकै भयो भने आइदियोस् भन्ने त लागि सधैँ आइदियोस् आफ्नै कार्यक्रम आफ्नै वडा हो भनेर त्यसो लाग्थ्यो,
1: हजुर
0: अनि अब कार्यक्रम गर्दै गयो, बजे बनाउँदाखेरि बिल गराउँदाखेरि नि अब कति आएछुनौतीहरू पनि,
1: हजुर
0: अनि पछि पछि सहज पनि भयो, सहज नै भयो, अहिले गरियो राम्रो नै भयो, त्यस्तो अहिले चाहिँ हामी त्यो कार्यक्रमहरू गर्दैछौँ, अब वडावडामा टुलटुलमै गर्नुभयो केही भए, जसरी नै महिला दिदीबहिनीको विकास वृद्धिहरू वृद्धि गराउनुपर्छ, उनीहरूले अब आर्थिक पाटोहरू अझै मजबुत हुनपर्छ, जसरी गरे नि हाम्रो दिदीबहिनी हाम्रो वडावासी दिदीबहिनी अगाडि बढुन् शुभकामना दिन्छु, त्यस्तो मलाई केही ऊ छैन, तर मैले गर्न जे सकेँ जति सकेँ, हिजो होइन त उहाँले आफै सम्झिनु भयो होला, उहाँले सम्झिनुहुन्छ नि त, हाम्रो दिदीबहिनीहरूले पनि सम्झिनुहुन्छ, अनि त तपाईँले आइदिनु नै यो कार्यक्रममा नि भन्नुहुन्छ कि
1: हजुर
0: आउनु तपाईँ नै कार्यक्रममा किन आउनुभएको भन्नुहुन्छ. अब त्यो कार्यक्रममा म पनि जान्छु कुनै कार्यक्रममा कुनै कार्यक्रममा मेरो अब आफै आफ्नै समय अनुकूल नमिलेर जान भ्याउँदिनँ. ठिकै छ दिदी बहिनीको उहाँको नेतृत्व विकास हुनु नै मेरो हो खुसी छु यो कुरामा. पाउनु अझै राम्रो पाउनु अझै बजेट पाउनु अझै काम गरून् अझै नयाँ नयाँ काम गरून् त्यसमा म त शुभकामना एकदम राम्रो लाग्छ.
1: हजुर हजुर तपाईँ त स्वयंसेविका पनि हुनुहुन्छ होइन भारतीय स्वयंसेविका. कस्ता कस्ता समस्याहरू छन् महिला दिदी बहिनीहरूमा घर दैलो गर्दाखेरि कतिको
0: सुरु सुरुमा त घर दैलो गर्दाखेरि बेसकरी चुनौती थियो. एकदम घरमा जाँदाखेरि घरै नै नखोलिदिने. अब हामी त अब स्वयंसेवकै भएको लग भयो नि 10-12 वर्ष भयो. अब यस्तो हुन्छ नि त सबै घर घरको मान्छेलाई त चिनिँदैन अनि यतिको अहिले पनि यो खुसी लाग्छ कि अहिले त्यो स्वयंसेविका हुँदै गर्दाखेरि प्रत्येकका घर चिन्नुहुन्छ कि घर घरमै जाने. हामीले त घर घरकै डाटा लिन पर्ने हुन्छ नि त. अहिले सबैले चिनेपछि त उहाँले हामीलाई एकदमै सम्मान गर्छ. अहिले घरमा फेरि बेसी लाग्छ त्यति बेला चुनौती सोधोमा ए के हो र सत्य स्वयंसेवी भने के हुँदै थियो अपनी नआएको भनेर त्यस्तो नि गरे. अनि हामीले डाटा लिन पर्छ तपाईँको बच्चाको सुई लाग्ने खोप कार्ड ल्याउनु तपाईँले अब हामीले त खास 5 वर्ष मुनिको बच्चा गर्भवतीलाई हो नि त हेर्ने. अनि तपाईँहरू ए फलनसम्म गएर जताएको भन्ने अवस्था नभए जस्तो भने जब स्वास्थ्य स्वयंसेवी के हो भनेर उहाँहरूलाई नि ज्ञान आयो नि तब स्वास्थ्य स्वयंसेविकाको मर्यादा नै उहाँहरूले राख्नु थाल्नुभयो कि ओहो स्वास्थ्य स्वयंसेविक त यति राम्रो रहेछ. नेपाल सरकारकै एउटा अङ्ग हो नि त स्वास्थ्य स्वयंसेविका भनेको. त स्वास्थ्य स्वयंसेविका भएपछि नै बाल मृत्यु दर र मातृ मृत्यु दरको त एकदमै घटेको
1: छ.
0: कति बच्चाहरू मर्थे कति गर्भवती महिलाहरू मर्थे कि हामीले त गर्भवतीलाई सहर यो गाउँको उमा कस्तो होला ए सहरकै एरियामा पनि खोप नलागेको बच्चाहरू हामी भेट्यौँ कि पुरा खोप घोषणा गर्नुपर्ने हुन्छ नि वर्षको एकचोटि. अहिले त पुरा खोप लाउनु भयो भनेर हामी खोप घोषणा गरेर अर्को वर्ष नि 2-3 जना भेट्यौँ हेर्नु त मरिहौँ भन्ने का मान्छेको खोप लाउन बिर्सि खाँदैन. खोप लाउन अनि हामीले अनि एउटा यो राज्यले एउटा अभियान पनि ल्यायो 5 वर्ष मुनिसम्म नि खोप लाउनु पर्छ भन्ने नि ल्याइदियो कि त्यो नछुटोस् भन्नको लागि. अनि त्यसरी पनि खोप लाउने अनि त्यसपछि त घर दैलै गएर उनीहरूलाई झकझका तपाईँको बच्चाले खोप लाखे लाखेन यो औषधी खाएकै खाएन तपाईँहरूलाई अस्ति जाँदा के चाहिएको त अनि यो बुढाबुढीहरूलाई अहिले त तपाईँहरूलाई के रोग छ भनेर हामी त घर दैलो गरेर सोध्दै हिँड्दाखेरि त नानी भनेर अहिले माया गर्नु थाल्नुभयो. अहिले चाहिँ सम्मान पाएको छौँ. एउटा राज्यले पनि पहिलाभन्दा धेरै हामीलाई राम्रो गर्नुभयो राम्रै व्यवस्था गर्नुभयो अहिलेको सरकारले गर्नुभयो अन्त हामीलाई दिन्छु त्यो किनभने धेरै वर्षमा हामीलाई थोरै भए पनि अलिकति त्यसमा अब खुसी सबैजना स्वास्थ्य स्वयंसेविकाहरू एउटा स्वास्थ्य स्वयंसेविकाहरूमा अब स्वयं अब स्वयं सेवक हो तैपनि एउटा त्यसको नि मर्यादा हुन्छ नि त होइन र पटुकै कसेर धरै खानेर पानी नखाइदिएर काम गर्न सक्दैनन् कसैले पनि. राज्यमा भएको व्यवस्थापन अब कति के गर्न सकिन्छ दिदी बहिनीको दुःख त्यो चाहिँ हेर्दै अब हामी सबै खुसी छौँ. एउटा त साडी लाउन पाउँदा नि खुसी हुनुहुन्छ क्या महिला दिदी बहिनीहरू
1: यो ड्रेस
0: ड्रेसको त लोगो अनि त्यो हामीले आइडेन्टिटी कार्ड त्यो भिरेर हिँड्दा नि हामीलाई गर्व लाग्छ. एउटा नेपाल सरकारको भत्ता आइहाले पनि नेपाल सरकारबाट आएको नि त होइन त केही भए पनि नेपाल सरकारको थाहा हामी अब भोलि हाम्रो हामी 9 नम्बरमा 12 जना स्वास्थ्य स्वयंसेविका थियौँ 1 जना रिटायर हुनुभयो मेरो अघि अहिले 11 जना छौँ. सबै एकदमै राम्रोसँग काम गर्नुभएको छ दिएको जिम्मेवार जति बेला स्वास्थ्य स्वयंसेविका भनेपछि हामीलाई जति बेला बोलाए पनि जानुपर्ने हुन्छ कि जति बेला बोलाउने हामी अब किनभने हामी 10-5 ड्युटी होइन उहाँले अब बोलाउनु भयो नि त्यो टाइममा जानुपर्छ कि अब हेर्ने हामी कोही छैन भने त परेन नत्र भने हामी यसलाई यस्तो कार्यक्रम झ्याप्प झ्याप्प आउँछ क्या कार्यक्रम यस्तो छ फलान ठाउँमा यस्तो गर्नुपर्ने भयो हो भने हिँडिहाल्नुपर्छ क्या त्यही भएर यो जागिर खाएकोलाई दिन्न नि त.
1: हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ. अन्त्यमा केही भन्नुहुन्छ
0: यो जे जे सफलता हेरेर बस्नुभएका सम्पूर्ण
2: दाजुभाइ दिदीबहिनीहरूलाई फेरि पनि मैले यहाँ पुनः नमस्कार गर्न चाहन्छु र महिला दिदीबहिनीहरू अझै पनि सशक्त बन्नुहोला, मन डगमग नगर्नुहोला, आफ्नो लागि आफै गर्ने हो, अरूले गर्देला खाउँला भनेर बस्नु हुँदैन, केही पनि आय आर्जन गर्ने काम गर्नुपर्छ, सिप सिक्नुपर्छ, जो सिकेका सिपहरूलाई पनि निरन्तरता दिनुहोला, ती सिपहरूले नि केही पैसा कमाउँछ नि त, जस्तो हामीले पैसा मागेर एउटा टिका एउटा लिपस्टिक किन्न गाह्रो हुन्छ भने आफैले कमाएको पैसाले आफैलाई नै केही किनेर लगाउँदा हामीलाई सहज हुन्छ, त्यो काम एकदमै त्यो भएको हुनाले हजुरहरूले सबैले आफ्नो कामलाई निरन्तरता गर्नुहोला, कामलाई ठुलो सानो भनिँदैन, जस्तो काम भए पनि गर्नुपर्छ, यतिकै हात बाँधेर बस्नु हुँदैन भन्न चाहन्छु र सबैलाई शुभकामना दिन चाहन्छु।
1: हस् धेरै धेरै धन्यवाद छ तपाईँलाई समयको लागि।
2: हस् धन्यवाद। सर्वप्रथम त मैले रेडियो सफलता र 103.4 मेगाहर्जलाई नै एकदम धन्यवाद दिन चाहन्छु दुर्गा बहिनीलाई। पहिला पनि बोलाउनु भएको थियो, पहिला पनि आएको थिएँ। राम्रो कुराहरू महिलाकै विषयमा एकदमै ध्यान दिएर केन्द्रित गरेर सोध्नुहुन्छ। महिला नै भएको हुनाले महिला दिदीबहिनीलाई कसरी अगाडि बढाउँ भनेर यस्तो यो भन्दै गर्दाखेरि यी कुराहरू सुनेर दिदीबहिनीहरू अझ ऊर्जाका साथ अगाडि बढुन् भनेर नै हेतुले नै उहाँले महिला दिदीबहिनीलाई अगाडि बढाउनु भएको हो। हजुरलाई पनि एकदम सफलताको शुभकामना, हजुरको यो रेडियो सफलताको उन्नति प्रगति होस्। हस् धन्यवाद।
1: हस् धेरै धेरै धन्यवाद। समयको लागि अत्यन्त सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व, आफ्नो जिम्मेवारी, आफ्नो काम भनेपछि लागि पर्ने व्यक्तित्व कि त्यसको जिम्मा नै नलिने, लिइसकेपछि एकदम त्यसलाई राम्रो फिनिसिङ गर्नुपर्छ, पूरा गर्नुपर्छ भनेर लाग्ने व्यक्तित्व हुनुहुन्छ नागढुङ्गा आमा समूहका निवर्तमान अध्यक्ष स्वास्थ्य स्वयंसेविका सामाजिक व्यक्तित्व कमला केसीसँग आज हामीले कुराकानी गर्यौं। यो समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता फेरि समाजमा यस्तै छुट्टै पहिचान बनाएर अगाडि बढ्नुभएका दिदी बहिनीहरू लिएर आउनेछौ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
2: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
3: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, इसिजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ, औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
2: सम्पर्क
3: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98560-20325, 98086-35480। साथै आईएसएफपीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल।
1: अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: 0615530501589848
1: For more details visit www.wavesurfer.com.np
7: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855625855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
8: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिम कि क्या हो
9: पक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
11: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
12: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
13: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
12: अनि कहाँ छ छोरा यो पसल
13: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
12: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
13: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
12: पोखरा दुई बिन्दवासिनी बस पार्क
13: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
12: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
13: मोबाइल नम्बर 9846059581
12: 9166175

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा।

हजुर नमस्कार शुभ बिहानी साथमा लोक सांगीतिक नमन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोकलहरीको पर्खाईमा लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोक संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति गिरी उपस्थित भइसकेकी छु कार्यक्रम लोक चौतारी लिएर श्रोता मित्र कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट र रेडियो सफलताको फेसबुक पेजबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ अब करिब 45 मिनट मयाहरूसँगै रहनेछु कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली ओह्राली भन्जन चौतारी बना पाथा घाँस दाउरा मेला पात पानी पँधेरो डाँडा काँडा खोला नाला कुना चन्दरामा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्ने गर्छौं हामी सप्ताहको सातै दिन आउने गर्छौं कार्यक्रममा लोकलहरी लिएर आज म बुधबारको श्रृंखलामा छु आजको बुधबार श्रृंखलामा रहेर अत्यन्तै मिठा मिठा सांगीतिक कुशली प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने जमर्को म जुटी रहनेछु भन्दै कति पनि ढिला नगरिकन मिठो सांगीतिक कुशली कुशल बेलबासे शान्ति श्री परियारको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गर्नेछु हिजो रातैभरि डसिनाले भिजायो पसिनाले भिजायो स्वीकार्नुहोला।

0: कतिपटक भनिसकेँ तेरो तोके किसान बिहे हुँदैन भनेर पण्डितले के भनेका छन्? तोके किसान जन्फे बिहे गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ बिहे गर्छु।
0: त्यसो भए त्यसलाई लिएर

हिजो रातै भरि डसिनाले बिजायो पसिनाले बिजायो अत्यन्तै मिठो सांगीतिक कुशली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघारी सकेकी छु। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु। अर्जुन सापकोटाको शब्द संगीतमा अर्जुन सापकोटा मेलिना राई त्यसै गरी समीक्षा अधिकारीको सुमधुर आवाजसँगै झलीको यति बेला स्वीकार होला।

हाहा झलीको अर्जुन सापकोटा मेलिना राई समीक्षा अधिकारीको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मरमैसपछि सांगीतिक कोशेलीहरू प्रस्तुत गरिरहेकी छु। पक्कै पनि यहाँहरूले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला विष्णु माझी अनि साथीहरूको आवाजसँग तिम्रो शहर छोडेर गणेश अधिकारी विष्णु माझीको सुमधुर आवाज मेरो अभाव एल्बमबाट तिम्रो शहर छोडेर यति यति टाढा जाँदैछु कि अवश्य पनि यहाँहरूले यो गीत पनि अत्यन्तै मन पराउनुहुन्छ भन्ने अपेक्षा गर्दै तिम्रो शहर छोडेर स्वीकार्नुहोला।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 8 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: सम्पर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165530071, 9867081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011099, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5149085। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: हजुर, एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा। लोक चौतारीमा म छु तपाईँको साथमा प्रीति गिरी। विश्राम अगाडि अत्यन्तै मिठो साङ्गीतिक कुशली प्रस्तुत भइसकेको छ। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस पछि साङ्गीतिक कुशलीहरू प्रस्तुत गर्ने क्रममा अत्यन्तै मिठो सालाई जो भाका शर्मिला गुरूङ अनि तिलक गुरूङको सुमधुर आवाजसँगै कति राम्रो फुलेको थुङ्गा टप्प टिपी लैजाउँ कि लम्जुङ्गा हितैको माया एल्बमबाट सिकान होला।

हा कति राम्रो फुलैको थुङ्गा टपट बिलैजाउँ कि लमजुङ तिलक गुरूङ सरिमला गुरूङको सुमधुर आवाजमा सजिएको मिठो सालाई जो भाका कार्यक्रममा प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्फुटी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्दा गर्दै म भने कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। आज समयमा छुट्यौं भने हामी भोलि अवश्य पनि भेट्न सक्छौ भन्दै कति पनि ढिला नगरिकन आजको अन्तिम सांगीतिक कोशेली हियारै जलाउने रैछ पियारा विनोद बाजुराली त्यसै गरी शान्ति श्री परियारको सुमधुर आवाजलाई यहाँहरू समक्ष छोड्दै आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई सुनेर जति पनि श्रोता मित्रहरूले साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद। र भोलिको बसाईमा भेट हुने बाचा गर्दै जय गीत जय सिंह तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस् रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061571430, 9855803043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयस पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर तोलाए कि अहो, कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560281104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
7: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
0: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वासित सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55057 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरु पनि पाउने गाह्रो होइन ए हजुर। हजुरलाई के चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23461 98266 0698।
4: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285375 9807159747 9857325375।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायत

0: 130.
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464383853।
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-26-110। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

छोरी मलाई भागी भागी न सताओ, कानमा आई सुटुक्क बताओ, तिमलाई पापाको माया कति लाग्छ रे, तिमलाई बाबाको माया कति लाग्छ रे।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्ट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट स्ट मिट स।
2: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
6: Studio time.
2: It's too well known.

0: just a Solomon Vaki, Cartan Sansar Moe, Hey, Taurika Tambra Tippy, Timmy just a super beauty, Cartan Sansar Moe.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरयानी।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो।

0: त्यसो भए म ढुक्क भएला।
1: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाखो कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र खाना जोगिन्छौ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

कलकत्ती काई यो केस मेरो बाँकी आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा संस्कृत आज जैन दलामा

हेर्ने डर लाग्छ तर जवानीले माताउँछ टेबल माथिको होइन जब हेर्छु केही सांगेको मैले छु त्यतिखेर तर तिर्लाई दोषी ठान्छु धानको बाला सम्झिँदा म हार मान्छु पिकलको

0: लगाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर सन्चै कस्तो छ हजुरलाई?
1: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
1: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
2: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
4: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाडुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्टर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
1: अब सबैको लागि वेब सर्भर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530 0615889848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ घर वरपर पानी जम्न नदियौ स्वस्थ बनाउँ
7: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9507325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आईएलएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन, के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98560-21-440, 98560-60-127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 9852127014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116715475।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805121050, 9825127014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: के हेरेर डोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161537904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: गुरुङ मोटरसाइकल ओल्ड सप पोखरा 8 रत्न चोक प्रोप्राइटर भीमकाजी गुरुङ मोबाइल नम्बर 97668663353 98122444।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98460-59581
1: 98165-75।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। मठ मन्दिर
2: गुरुकुल
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
4: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
6: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826068।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560116 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560601 र 98038 2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050077123, व्हाट्सएप नम्बर 98011773।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856728104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
7: मेरी आमाले नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161 541 984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
12: मुहान वरपरका रुख नकाटौ र सफा राखौ फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सुता हैराने भइसके।
3: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266908।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9664041081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्टर्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0165714430, 9855803043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0161452966, 0161455966 र मोबाइल नम्बर 9846000851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98660-41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98560-20325, 98086-35480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु,

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट
2: स्टप। अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन मै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97 50 50 508, 97 55 055 07। मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

रुख चढेको मान्छे भइसक्छ अनि वन गएको मान्छे घर फर्कन्छ भने जस्तै आज यतिका वर्षपछि आँखा भरि सपना अनि मुटुभरि न्यानो माया बोकेर मेरी मायाहरूलाई भेट्न आफ्नै जन्म थलो फर्कँदैछु।

0: कि छोरीको नम्बर छोराको
1: मातिर पनि रहेछ,
0: अन्दर पनि पुगेको छ। अब अब यसै जाने सायदमा बिहा गर्छ, अब हामी अहिले जान्छौँ, फेरि हामी सायद हेर्छौँ, त्यहाँदेखि फेरि खोजेर आउँछौँ।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0161553071, 98067812334, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154947 9857325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050 9251427014।
5: आयो है मासु, ताजा ताजा मासु।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टू मिट।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे।
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
4: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरी राखु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टू मिट सप।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: हा दाई, पनि कति आचिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, वर्तमानमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चो फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तुला 9560-2225 9560-26110 सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

अमेरिका को ग्रीन कार्ड ए अमेरिका को ग्रीन कार्ड नभई जान्न भन्छु यत्रो

0: बाकीलाल स्पोर्ट्स दुग्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कका लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
4: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
7: फोन नम्बर 061-587-915
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
11: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
12: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
11: अब सब को लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
13: कन्ट्याक्ट 0615530050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।